आजका लागि शुभ रङ रातो रहेको छ भने शुभ अङ्क नौ रहेको छ। आजका लागि तपाईँले भगवान शिवको पूजा गरी महामृत्युञ्जय मन्त्र जप गर्दा निकै राम्रो हुनेछ। अब नवौ राशि धनुराशि, यदि तपाईँ धनुराशिको हुनुहुन्छ भने आज भाग्यले साथ दिने दिन रहेको छ। नयाँ अवसरले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछ। जागिरतर्फ उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। व्यापारतर्फ नयाँ लगानी निकै लाभदायक हुनेछ। धनतर्फ आर्थिक लाभ प्राप्त हुने दिन रहेको छ। परिवारतर्फ घरमा धार्मिक वातावरण कायम रहनेछ। प्रेमतर्फ विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्यतर्फ स्वास्थ्य सन्तोषजनक रहनेछ। आज तपाईँले कुनै पनि निर्णय हतारमा नगर्नुहोला। आजका लागि शुभ रङ पहेँलो रहेको छ भने शुभ अङ्क तीन रहेको छ। आज तपाईँले भगवान विष्णुको पूजा गर्दा स्मरण गर्दा निकै राम्रो हुनेछ। तपाईँको मनोकामना पूर्ण हुनेछ। अब दशौं राशि मकर राशि, यदि तपाईँ मकर राशिको हुनुहुन्छ भने आज मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन रहेको छ। धैर्यताले सफलता दिलाउनेछ। जागिरतर्फ कामको प्रशंसा हुनेछ। व्यापारबाट लाभ प्राप्त हुनेछ। धनतर्फ बचत बढ्नेछ। परिवारतर्फ परिवारको सहयोग प्राप्त हुनेछ। प्रेमतर्फ प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यतर्फ हड्डी र जोर्नीको हेरचाह गर्नुपर्नेछ। आज तपाईँले सावधानी अपनाउनु पर्ने पक्षमा नकारात्मक सोचबाट टाढा रहनुहोला। आजका लागि शुभ रङ निलो रहेको छ भने शुभ अङ्क आठ रहेको छ। तपाईँले आज शनिदेवलाई तिलको तेल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि, यदि तपाईँ कुम्भ राशिको हुनुहुन्छ भने आज नयाँ सोच र सृजनात्मकताले सफलता दिलाउनेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्ने सम्भावना पनि रहनेछ। जागिरतर्फ नयाँ अवसर प्राप्त हुनेछ। व्यापारतर्फ प्रविधिसँग सम्बन्धित व्यापारमा लाभ प्राप्त हुनेछ। धनतर्फ आर्थिक अवस्था राम्रो रहनेछ। परिवारतर्फ परिवारसँग रमाइलो वातावरण रहनेछ। प्रेमतर्फ प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यतर्फ मानसिक शान्ति कायम रहनेछ। सावधानी अपनाउनु पर्ने पक्षमा अनावश्यक विवादबाट तपाईँ आज टाढा रहनुहोला। आजका लागि शुभ रङ आकाशे रहेको छ भने शुभ अङ्क चार रहेको छ। तपाईँले आज शनिदेवको स्मरण गर्दा र पूजा गर्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि, यदि तपाईँ मीन राशिको हुनुहुन्छ भने आज आध्यात्मिक सोच र सकारात्मक ऊर्जाले भरिएको दिन रहनेछ। रोकिएका काम पूरा हुने सम्भावना पनि रहनेछ। जागिरतर्फ नयाँ अवसर प्राप्त हुनेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ। व्यापारमा लाभ प्राप्त हुनेछ। नयाँ योजना सफल हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। बचत बढ्ने सम्भावना पनि रहनेछ। परिवारमा खुसी र मेलमिलाप कायम रहनेछ। सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त आराम गर्नुहोला। आज भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला। आजका लागि शुभ रङ पहेँलो रहेको छ भने शुभ अङ्क सात रहेको छ। आज तपाईँले भगवान विष्णु तथा माता लक्ष्मीको पूजा गरी तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साई साई तीर्थगर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छावल गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:34 7:12 रोग बेला रहनेछ। बिहानमा 7:12 8:51 उद्वेग बेला रहनेछ। बिहानमा 8:51 10:29 चर बेला रहनेछ। बिहानमा 10:29 मध्याहमा 12:08 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:25 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:03 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 5:03 6:41 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रिर्फ लागौं। साँझमा 6:41 8:03 उद्वेग बेला रहनेछ। साँझमा 8:03 9:25 चर बेला रहनेछ। राति 9:25 10:46
बजेसम्म लाहोबला रहनेछ। राति 10:40 देखि 12 बजेसम्म अमृत बेला रहनेछ। राति 12 बजेदेखि 1:30 काल बेला रहनेछ। राति 1:30 देखि 2:51 शुभ बेला रहनेछ। राति 2:51 देखि 4:13 रोग बेला रहनेछ। राति 4:13 देखि भोलि बिहानमा 5:34 सम्मको समय फेरि उद्वेग बेला रहनेछ।

0: छ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा 3 बजेदेखि 4 बजे 30 मिनटसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्र लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा उद्योगवादी संघको अध्यक्षमा 4 जनाको उम्मेद्वारी। गौतम र आचार्य प्यानल सहित मैदानमा। स्याङजाको गल्याङमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 17 जना घाइते। पोखरा बस पार्कका 325 भूमिहीन परिवारको विवरण अन्तिम। अस्थि स्थानान्तरण प्रक्रिया अघि बढाइने। अन्नपूर्ण र मनसालु संरक्षण क्षेत्र आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग। बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कड़ा कानूनी बनाउन सांसद उत्तम प्रसाद पौडेलको माग। अन्नपूर्णको बाढ़ी पहिरोको प्रभावितलाई तमुदी नेपालको 3 लाख सहयोग। स्वराष्ट्र मन्त्री खनाल भदौ 14 गते सर्बिया जाने। सरकार जनताको समस्या समाधान भन्दा प्रतिपक्षको आलोचनामा केन्द्रित भएको माझ नेता पद्म अर्यालको टिप्पणी। प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन अर्कराज राईको ताङ। आगामी आर्थिक वर्षदेखि हरेक वर्ष साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने सरकारको तयारी। इरानसँगको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको अमेरिका सभामुख जोनसनका भनाई। र पीसीएम कप खुल्ला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उपाधि सासपुत्र सुरेन्द्रलाई निम्तिको दोहोरो उपाधि। पोखरा उद्योगवादी संघको 34 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा 4 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। भदौ 20 र 21 गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले अध्यक्षमा उम्मेद्वारी दिएका हुन्। उम्मेद्वार मध्ये गौतम र आचार्य प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष, आचार्य बारजी तर्फका उपाध्यक्ष र गौतम महासचिव रहेका छन्। पोखरेल यसअघि अध्यक्ष पदमा 2 पटक पराजित भएका थिए। वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी र दिनेश चन्द्र वास्तुलाले उम्मेद्वारी दिएका छन्। उद्योग अध्यक्षमा सौगात थापा र ललित बहादुर कुंवर तथा वाणिज्य उपाध्यक्षमा भीम गौतम र मनोज कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। महासचिवमा तारानाथ ढुङ्गाना र सुदीप प्रधानङ्ग, कोषाचमा जीवन प्रकाश श्रेष्ठ र देवेन्द्र परजू तथा उपमहासचिवमा यादव प्रसाद पोखरेल, प्रदीप राज भण्डारी र स्वतन्त्र उम्मेद्वार रामचन्द्र थिमिल सिन्हाले उम्मेद्वारी दिएका छन्। कार्यसमिति सदस्यतर्फ 13 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। वस्तुगत सदस्यमा 4 र औद्योगिक सदस्यमा 1 जनाको मात्र उम्मेद्वारी परेको छ। तर दावी विरोध र उम्मेद्वारी फिर्ताको प्रक्रिया बाँकी रहेकाले निर्विरोध निर्वाचित घोषणा नगरिएको निर्वाचन संयोजकले बताएका छन्। निर्वाचन संयोजकका अनुसार मंगलबार दिउँसो 1 बजेसम्म दावी विरोधको समय तोकिएको छ भने भदौ 11 गते अपरान्ह 4 बजेसम्म उम्मेद्वारी फिर्ता लिन सकिनेछ। त्यसपछि अन्तिम नावली प्रकाशन गरिनेछ। स्याङजाको गल्याङमा सोमबार साँझ जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ भने 17 जना घाइते भएका छन्। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर 8 की 25 वर्षीय निशा पचवैया र गल्याङ 9 का 60 वर्षका यमबहादुर विक रहेका छन्। दुर्घटनामा 17 जना घाइते भएकामा 2 जनाको अवस्था गम्भीर रहेको छ, जसमा बसन्ती विश्वकर्मा र देवी विक रहेका छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिशन अस्पताल रिफर गरिएको छ। अन्य 15 जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी एवं प्रहरी परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन्। यस्तै मेघनाथ खनाल, राधा माया राणा, गंगा विश्वकर्मा, दुर्गा विक र एम कला खनालको पनि उपचार भइरहेको छ। घाइते मध्ये स्नेहा परियार, सुप्रिया थापा, समीर विक, अरूणा गाहा र पार्वती विक पनि उपचारपछि डिस्चार्ज भएका छन्। गलाङबाट वडा नम्बर 9 साङ्लिया तर्फ जाँदै गरेका 65-34 नम्बरको

0: कार्दीको उकालो घुम्तीमा नियन्त्रण गुमाएर सड़कबाट खसेको डीएसपी अवस्थीले बताउनुभयो। दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा 15 जनाको टोली खटिएको थियो। साथै कलाङ प्रहरी चौकीबाट पनि ट्राफिक सहित 7 जनाको टोली पुगेको छ। प्रहरीले अस्पतालमा पुगेर घाइतेको पहिचान र विस्तृत विवरण संकलन गरिरहेको छ। दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताउनु भएको छ। कास्की क्षेत्र नम्बर 2 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका सांसद उत्तम प्रसाद पौडेलले 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाप्रति दुःख व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कड़ा कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको गरिमासँग सम्बन्धित 20 सेकेण्डको कृत्रिम बौद्धिमता एआई भिडियोले सम्बन्धित घटनाको पीड़ा झल्काएको बताउनुभयो। उहाँले गरिमाप्रति श्रद्धांजलि व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य गम्भीर बन्नु परिवर्तनभयो। उहाँले बाल यौन हिंसा तथा अपराध नियन्त्रणका लागि अपराधिक मनमा कड़ा र स्थायी सजायको डर सिर्जना हुने गरी कानूनी बनाउनु पर्यो बताउनुभयो। अब कुनै आमाको काख रित्तिन नदिने तथा अर्की छोरीले यस्तै पीड़ा भोग्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। पौडेलले नेपाल प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरिसकेको उल्लेख गर्दै अनुसन्धान निष्पक्ष र प्रभावकारी बनाउनु तथा दोषी प्रमाणित भए कानून अनुसार कठोर सजाय सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएको छ। पौडेलले बालबालिकाको सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले कानूनी व्यवस्था सँगै प्रभावकारी कार्यान्वयन समेत जोड़ दिनुपर्ने बताएको छ। सुनौ उहाँको भनाई जस्ताको तस्तै।
1: म त फर्केर आउन सक्दिन, तर अब मेरा लागि मात्र होइन हामी सबै छोरीहरूका लागि आवाज उठाइदिनुहोस्। भोलि कुनै आमाको काख नरित्योस्, अर्की छोरीको यसरी नै हत्या नहोस्। समय यो हो, बोलिदिनुहोस्। सामाजिक सञ्जालमा भेटिएको यो 20 सेकेण्डको एआई भिडियो 3 वर्षीय बालिका गरिमा चौधरीसँग सम्बन्धित रहेको देखिन्छ। उनीमाथि भएको जघन्य अपराधले हामी सम्पूर्ण नेपालीलाई स्तब्ध मात्र बनाएको छैन, लज्जित समेत बनाएको छ। गरिमाप्रति हार्दिक श्रद्धांजली। सम्माननीय सभामुख महोदय, विश्वका विभिन्न मुलुकमा बाल यौन हिंसा तथा अपराधसम्म सम्बन्धी कानूनी व्यवस्था फरक फरक छन्। त्यसै गरी हाम्रा अबोध बाल बालिकाहरूको सुरक्षा सुनिश्चित गर्न अपराधिक मनमा कड़ा र स्थायी सजायको डर स्थापित गर्नको लागि कड़ा कानून बनाएर कठोर र निर्मम सजायको व्यवस्था गरियोस्। साथै नेपाल प्रहरीले आरोपित भनिएका अभियुक्तलाई पक्राउ गरिसकेको छ। तर दुःखद कुरा के छ भन्दा उक्त व्यक्तिको
0: अब वाक्य समाचार। गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले आर्थिक सशक्तिकरण र कानूनी संस्थना एकअर्काका परिपूरकको आधार भएको बताउनु भएको छ। लेखनाथ उच्च वाणिज्य संघले सोमबार लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरेको कानूनी संस्थना कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरूङले यस्तो बताउनु भएको हो। महिला उद्यमीले आफ्नो अधिकार र कानूनी प्रक्रियाबारे स्पष्ट जानकारी पाएमा आत्मविश्वास मात्र बढ़दैन, व्यवसाय पनि थप सुरक्षित र प्रतिस्पर्धी बन्छ। मन्त्री गुरूङले भन्नुभयो, उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको समानता र न्यायको हक अब महिला उद्यमी र व्यवसायहरू आफ्नो कानूनी हैसियत अधिकार दायित्व र न्याय प्रक्रियाका बारेमा सचेत हुन जरूरी भएको र त्यसका लागि व्यावहारिक रूपमा स्थापित हुने बताउनुभयो। उहाँले कुनै पनि घरमा एकजना महिला शिक्षित भई नेतृत्व गर्न सक्षम भएमा समग्र समाज नै शिक्षित र सभ्य बन्ने बताउँदै महिला नेतृत्वको महत्वमा जोड़ दिनुभयो। यस्तो चेतनामूलक पहलले समावेशी र न्यायपूर्ण समाज निर्माणको बलियो जग बतायर गर्न विश्वास व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य संघको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। मन्त्री गुरूङले नीति क्षेत्र कानूनी क्षेत्र र सरकार बीचको सहकारले मात्र उद्यमशीलता रोजगारी र स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्ने बताउनुभयो। गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत महिला सशक्तिकरण सी विकास उद्यमशीलता प्रबन्धन र सुरक्षित सामाजिक वातावरण निर्माणका कार्यक्रमहरू प्रदेशभर सञ्चालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले कानूनको अनभिज्ञताले कसैलाई पनि गल्तीबाट उन्मुक्ति दिँदैन भन्दै महिलाहरूले आफ्नो दैनिक जीवन र व्यवसायसँग जोड़िएका कानूनी विषयमा जानकार हुनुपर्ने आवश्यकता जोड़ दिनुभयो। अन्य क्षेत्रमा लगानी गर्नुभन्दा पहिले हाम्रो चेतनाको स्तरमा लगानी गर्न उहाँले जोड़ दिनुभयो। कानूनी चेतना नभएका महिलाहरूलाई सजिलै शोषणमा पर्ने आफ्ना अधिकारबाट वञ्चित हुने र निर्णय प्रक्रियामा पछि पर्ने हुन् पर्छन्। बौद्धिकतामा लगानी गरौं भने हामीलाई कसैले दबाउन सक्दैन, हामी शोषित भएर बस्नु पर्दैन, उहाँले थप्नुभयो। उहाँले हालैको एउटा बालिका हिंसा घटनाको प्रसंग जोड्दै सामाजिक कुरीति र दुर्व्यवहारबाट बस्न सामूहिक सचेतना आवश्यकता रहेको पनि औलाउनु भएको छ। उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले आर्थिक पारदर्शिता र वित्तीय स्वच्छता, लैंगिक समानता र सामाजिक बहिष्करण, अन्त्य घरेलु मनोवैज्ञानिक हिंसा, व्यक्तित्व विकास, उद्यमशीलतामा धैर्य र परिश्रमको महत्व, महिलाको मर्यादा र वस्तुकरण लगायतका विषयमा प्रशिक्षण दिएको भएको थियो। उक्त अवसरमा संघका पूर्वाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले कानूनी संस्था, महिला सशक्तिकरण, शोषणबाट सुरक्षा र आर्थिक स्वावलम्बनको आधारशीलता भएको र यसबाट नै महिलाहरूको स्वतन्त्रता र समानताको ग्यारेन्टी हुने बताउनुभयो। संघका अध्यक्ष जानुका पराजुले अधिकारीको अवस्थामा सम्पन्न कार्यक्रममा संचालन महासचिव भरतराज उदा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्त्राले गर्नुभएको थियो। पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। प्रारम्भिक विवरणमा भूमिहीन दलित 200, भूमिहीन सुकुम्बासी 248 र अव्यवस्थित बसोबासी 116 गरे परिवार रहेको दावी विरोध तथा आवश्यक छानबिनपछि भूमिहीन दलित 144 र भूमिहीन सुकुम्बासी 181 परिवार कायम भएका छन्। यस अनुसार कुल भूमिहीन परिवारको संख्या 325 पुगेको छ। अव्यवस्थित बसोबासीको संख्या भने 242 कायम भएको छ। वडा तहको सहजीकरण समितिकोले दावी विरोध तथा छानबिनपछि तयार पारेको विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। सोमबार बसेको वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदन नियमअनुसार ग्रहण गरी आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ। पोखरा महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिश गर्ने तयारी गरेको छ। त्यससँगै अर्को सातादेखि पोखरा बस पार्क क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। गण्डकी प्रदेश सरकारले अन्नपूर्ण र मनसालु संरक्षण क्षेत्र आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकले संघ प्रदेश स्तरीय तहबीच साझेदारी हुने एकीकृत सहव्यवस्थापन मोडालिटी प्रस्ताव गरेको हो। गण्डकीमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याम्प र मनसालु संरक्षण क्षेत्र आयोजना एम क्याम्प 16 पालिकामा फैलिएका छन्। प्रदेशले प्राकृतिक स्रोत र पर्यटनबाट हुने आमदानीमा तल्लो तहको अधिकार कुण्ठित भएको भन्दै लामो समयदेखि व्यवस्थापन जिम्मेवारी पारगा गर्दै आएको छ। बैठकले विद्यमान कानून संशोधन गरी तीनै तहको साझेदारी सुनिश्चित गर्न प्रस्ताव गरेको छ। आर्थिक वर्ष 2082-83 एम क्याम्पले विदेशी पर्यटकलाईबाट 4,12,50,000 रूपियाँ संकलन गरेको छ। ए क्याम्पले गत वर्ष प्राकृतिक स्रोत तथा पर्यटनबाट 1,11,00,000 रूपियाँ भन्दा बढ़ी प्रत्यक्ष राजस्व संकलन गरेको थियो। मुख्यमन्त्री सुनराज पाण्डेले कानून संशोधन गरेर भए पनि संरक्षण क्षेत्र आयोजना प्रदेशलाई हस्तान्तरण गराउन पहल जारी राख्ने बताउनुभयो। प्रधानमन्त्री वीरेन्द्र शाहले कानूनी तथा संवैधानिक जटिलता रहेको जनाउँदै व्यावहारिक समस्या लिखित रूपमा पेश गर्न आग्रह समेत गर्नुभएको छ। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाटा गण्डकीको 31 वार्षिक साधारण सभा तथा 14 महाअधिवेशनको अवसरमा आगामी भदौ 10 गते मनोहरा सिग्देल स्मृति पुरस्कार प्रदान गरिने बताउनु भएको छ। यस वर्ष 0 ट्राभल एण्ड टुर्सको सिनियर टिकटिङ अफिसर सुजन थापालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो। थापालाई 10,000 रूपियाँ नगद प्रमाणपत्र र गौशाला सहित सम्मान गरिनेछ। नाटा गण्डकीका पूर्वाध्यक्ष सञ्जय कान्त सिग्देलले आफ्नी ममतामाए माता स्वर्गीय मनोहरा सिग्देलको स्मृतिमा स्थापना गरेको 1,11,000 रूपियाँको अक्षय कोषबाट हरेक वर्ष नाटा गण्डकीका सदस्यीय कम्पनीहरूमध्ये लामो समयदेखि कार्यरत 1 कर्मचारीलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ। नाटा गण्डकीका प्रथम उपाध्यक्ष राजेश पहाड़ीको संयुक्तमा गठित सर्वसमितिको सिफारिश तथा बोर्डको बैठकको निर्णय अनुसार यस वर्ष थापालाई पुरस्कार प्रदान गर्न लागि हो। स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 7 जन्मे हुर्केका थापाले सन् 2014 मे 28 0 ट्राभल्स एण्ड टुर्समा निरन्तर तथा कुशलतापूर्वक सेवा प्रदान गर्दै आएका छन्। पर्यटन क्षेत्रमा लामो समयदेखि निमानदारी, समर्पण र निरन्तर सेवा मार्फत योगदान पुर्याउने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारलाईबाट यसअघि देवराज देवकोटा, अशोक पौडेल, निराजन कुमार, रामप्रसाद दुवाडी र चिन्जम्बी काफले सम्मानित भइसकेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 27 तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज व्यवस्थापन संकायतर्फ बीबीएस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूमा लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। उच्च शिक्षामा प्रवेश गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण अनुशासन जिम्मेवारी अवसर चुनौतीबारे जानकारी गराएको हो। कार्यक्रमका प्रमुख वक्ता मिलन केसीले बदलिँदो विश्व परिवेश प्रविधिको तीव्र विकास र कृत्रिम बौद्धिमत्ताको प्रभावले रोजगारीको क्षेत्रमा नयाँ चुनौती सिर्जना गरेको बताउनुभयो। केसीले औषध उपलब्धिमा सीमित नभई सफलताका लागि निरन्तर सिकाइ सृजनशीलता अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थी जीवनलाई भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरणमा रूपमा लिन र लक्ष्यप्रति स्पष्ट हुन आग्रह गर्नुभयो। क्याम्पस प्रमुख दिलराज पौडेलका अनुसार कलेजले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासमा सहयात्रीको भूमिका निर्वाह गर्नेछ। कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेज व्यवस्थापन विद्यार्थीको विविध आवश्यकता र समस्याप्रति संवेदनशील रहेको बताउनुभयो। कार्यक्रममा नयाँ विद्यार्थीका तर्फबाट रोशनी भट्टराई मनिष राणावार शिल्पा नेउपाले र सुषमा माझकोटीले धारणा राख्नुभएको थियो। कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख सुनिल दत्त बरालले गर्नुभएको थियो। साबिक मास थाना गाउँ विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी दानबहादुर गुरूङको अस्थमायिक निधन भएको छ। उपचारका क्रममा भदौ 7 गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा उहाँको निधन भएको हो। पोखरा 28 मास थाना आफू घर भए हाल पोखराको लालीगुडा स्टोलमा बस्दै आएका गुरूङ साबिक मास थाना गाउँ विकास समितिका पूर्व अध्यक्ष हुनुहुन्छ। भूतपूर्व भारतीय सेवाबाट अवकाश प्राप्त गुरूङ 2049 स्थानीय निर्वाचनमा मास थानाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ नेपाली कांग्रेसको गाउँ समिति सभापति पनि भएको थियो। उहाँले रत्नसभा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा समेत सेवा गर्नुभएको थियो। गाउँको विकास र शिक्षा क्षेत्रको उन्नतिमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। निष्ठावान र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित उहाँको योगदानलाई स्थानीयले स्मरण गरेका छन्। दिवंगत गुरूङको मंगलबार दाह संस्कार गरिएको छ। पोखरा 28 वडाध्यक्ष श्रीकृष्ण लामिछानेले गुरूङको निधनप्रति शोक व्यक्त गर्दै मासठाना गाउँले एक सज्जन र असल समाजसेवी र राजनीतिक नेतृत्व गुमाएको बताउनु भएको छ। समुदी नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिकाका बाढ़ी पहिरो प्रभावितका लागि 3,00,000 रूपियाँ सहयोग गरेका छन्। अविरल वर्षासँगै मोदी खोलामा आएको बाढ़ी र पहिरोबाट प्रभावितलाई राहत तथा पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले रकम प्रदान गरेको हो। विपद व्यवस्थापन कोष मार्फत प्रदान गरिएको रकमको चेक समुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरूङ र अन्नपूर्ण गाउँपालिकाका समिति सदस्य श्याम गुरूङले गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले हस्तान्तरण गरे। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 सड़क सम्पर्क विच्छेद भएको छ। बीरठाटी क्षेत्रमा करिब 100 मिटर पक्की सड़क बगाउनुका साथै झिनु स्थित ताजुपानी कुण्डमा समेत क्षति पुगेको छ। चुम्रुङ र हाइजुङ क्षेत्रमा बस्ती परेको जोखिममा छन्। तमुदी नेपालका अध्यक्ष गुरूङले बाढ़ी पहिरोले जनजीवन स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रमा दीर्घकालीन असर पारेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउनुभयो। गाउँपालिका अध्यक्ष केसीले सहयोगप्रति धन्यवाद दिँदै प्राप्त रकम सड़क पूर्वाधार पुननिर्माणमा खर्च गरिने बताउनुभयो। उहाँले नेपाली सेना समेतको सहयोगमा दशैंभित्र यातायात सञ्चालन गर्ने गरी काम भइरहेको पनि जानकारी दिनुभएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगै अब एकैछिन विश्रामको पालो।
2: अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर, सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447734, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझना।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-535-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति, रत्नचोक पोखरा 8।
9: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ 14 गते सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी बेलग्रेडमा भदौ 15-16 गते आयोजना हुने असंलग्न आन्दोलनको उच्च स्तरीय स्मरण सभामा सहभागी हुने सर्बिया जान लागेका हुन्। सन् 1961 बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। त्यसको 65 वार्षिक उत्सवका अवसरमा यस वर्ष उच्च स्तरीय स्मरण सभा आयोजना गर्न लागि हो। कार्यक्रममा विश्वका नेता, विभिन्न प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ। नेपालले परराष्ट्र नीति सञ्चालनको आधार स्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। संविधानले समेत असंलग्न आन्दोलन प्रतिको नेपालको प्रतिबद्धतालाई प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ। नेपालले असंलग्न आन्दोलनका बाडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्री स्तरीय बैठक तथा अन्य बैठकमा उच्च स्तरीय सहभागिता जनाउँदै आएको छ। परराष्ट्र मन्त्री खनाल भदौ 17 गते सर्बियाबाट नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नेकपा एमालेकी सचिव एवं संसदीय दलका उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जाल मार्फत प्रतिपक्षको आलोचना गर्न बढ़ी केन्द्रित भएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले ग्यास रासायनिक मल र राहदानीका लागि लाइनमा बसेका नागरिकमा समस्या समाधान गर्न सरकार गम्भीर नदेखेको बताउनुभयो। सरकार निकटस्थ व्यक्ति मार्फत सामाजिक सञ्जालमा प्रतिपक्षको आलोचना गर्ने काम भइरहेको आरोप लगाउँदै उहाँले सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना सञ्चालन गर्नु मात्र हो कि भन्दै प्रश्न गर्नुभयो। उहाँले ठूलो जनमत सहित सरकारमा आएको पक्षले जनताको समस्या समाधानमा परिणाम देखाउनु पर्ने बताउनुभयो। प्रविधिको विकास समस्या नभए पनि त्यसको स्वीकृति प्रयोगले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको पनि उहाँले बताउनुभयो। अर्यालले बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा उमेर वर्गीकरणका आधारमा मापदण्ड बनाउन सरकारसँग माग गर्नुभयो। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। उहाँले बराकी तीन वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको सत्यता छानबिन गरी दोषीलाई कानूनी कार्यवाही गर्न समेत सरकारसँग माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वीरेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसदमा जानकारी गराउन माग गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेको व्यक्तिको निजी जीवन नहुने बताउनुभयो। प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले उहाँको भ्रमणलाई पूर्ण रूपमा निजी भन्न नमिल्ने उहाँको भनाइ छ। मन्त्री परिषद र संसदलाई समेत जानकारी नदी प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्यबारे प्रश्न गर्दै राईले यसबारे सदनमा जवाफ दिनुपर्ने बताउनुभयो। राईले बलात्कार हत्याका घटनामा दोषीलाई कार्यवाही हुने व्यवस्था थप बलियो बनाउनु पर्ने बताउनुभयो। कानूनको डर सिर्जना हुने वातावरण बनाउन नसके मुलुकलाई अराजकताले निल्न सक्ने चेतावनी दिँदै उहाँले विकास निर्माण र सुशासन कायम गर्न विषयमा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप समेत लगाउनु भएको छ। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राजनीतिक दलको आन्तरिक कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकास निर्वाचन आयोग नै भएको टिप्पणी गर्नुभयो। सोमबार संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता केसीले पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश नगर्ने बताएका छन्। सर्वोच्चले निष्ठा दिँदै दिने भैसलालाई पनि पूर्ण पाठ वा प्रक्रियागत सुधारको अर्थमा बुझ्नुपर्ने उहाँको टिप्पणी छ। कांग्रेसमा पार्टीभित्र एकता र लचिलोपनको आवश्यकता रहेको पनि नेता केसीको भनाइरहेको छ। प्रतिनिधि सभाले चारवटा महत्वपूर्ण विधेयक वफादार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल र प्राप्त संशोधन प्रस्तावमाथिको प्रक्रिया पूरा गरेपछि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। समितिमा पठाएका विधेयकमा संवैधानिक निकायका पदाधिकारी पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 राजधानी पहिलो संशोधन विधेयक 2083 मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 र खानी र खनिज पदार्थ विधेयक 2083 रहेका छन्। पहिलो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिङ वाग्ले राजधानी विधेयक परराष्ट्रमन्त्री शिशिर खनाल मानव बेचबिखन सम्बन्धी विधेयक महिला बालबालिका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री दीपिता बाजी र खानी तथा खनिज पदार्थ विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रस्तुत गरेका थिए। अब सम्बन्धित समितिमा यी विधेयकमाथि दफावार छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष साउन 1 गतेदेखि नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको सभावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन 1 गते तय गर्ने सहमति भएको हो। समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकले बैठक बजेट सार्वजनिक गर्न समेत मिति निश्चित भइसके जस्तो अब मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 गतेको मिति तय गरिएको जानकारी दिनुभयो। बैठकमा ब्याङ्कर्स एसोसिएशन तथा विभिन्न ब्याङ्कका प्रमुख अधिकारी अधिकृतले नेपाल राष्ट्र ब्याङ्क ऐनको दफा 100 को प्रावधानप्रति असन्तुष्टि जनाएको जानकारी दिनुभयो। सामान्य कार्यवाहीका आधारमा आफूहरूलाई अयोग्य घोषित गर्न सक्ने व्यवस्था रहेको भन्दै ब्याङ्करहरूले उक्त प्रावधानलाई अभिशाप भन्दै संशोधनको माग गरेका छन्। तर विधेयकमा दफा 100 संशोधनका लागि खुल्ला नगरिएकाले तत्काल संशोधन गर्न नसकिने सभापति बुढाथोकीले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको व्यवस्थाका कारण प्राविधिक कठिनाई देखिएको भन्दै उहाँले यस विषयमा थप छलफल आवश्यक रहेको पनि बताउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लेनिनवादी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता गठबन्धन भएको झण्डै डेढ महिना भयो। सम्झौता अनुसार गण्डकी र मधेस प्रदेश बाहेक अन्य पाँच प्रदेशमा सरकार गठन भइसकेको छ। एमाले र नेकपा बीचको सहमति अनुसार कोशी लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिममा गठबन्धनको नयाँ सरकार बनिसकेको छ। एमाले र नेकपा बीच गठबन्धन बनेपछि गण्डकीमा भने एमाले लाज पचाएर सरकारमा बसेको छ। केन्द्रमा दुई पार्टी बीच गठबन्धन गरेर अगाडि बढ्ने भनेपछि त्यसको परिणाम अन्य प्रदेशमा नयाँ समीकरण अनुसार सरकार बनिरहँदा गण्डकीमा भने एमाले पुरानै समीकरणमा अनुसार सरकारमा झुण्डिएर बसिरहेको हो, जसले गर्दा एमाले सत्ता लोलोपु पार्टी भएको आरोप लागिरहेको छ। अर्कोतर्फ सत्ताको नेतृत्व गरिरहेको कांग्रेस भने एमाले सरकार छाडोस् भन्ने पक्षमा छ, किनकि एमाले बिना नै कांग्रेसको बहुमत पुग्छ। एमाले सरकार नछाड्नुको कारण पनि एमाले र नेकपाले गण्डकीमा सरकार बनाउन नसक्ने स्थिति देखिएकाले हो। गण्डकीमा एमाले सरकार छाडे पनि वर्तमान सुरेन्द्र राज पाण्डे नेतृत्वको सरकार ढल्दैन। सरकार नढल्ने मात्रै होइन, एमाले सरकार छाडे पनि गण्डकीमा पाण्डे नेतृत्वको सरकारले विश्वासको मत समेत लिनु पर्दैन। पाण्डे नेतृत्वको सरकारलाई एमाले विश्वासको मत नदिएकाले उसले सरकार छाड्दा पनि विश्वासको मत लिनुपर्ने आवश्यकता रहँदैन। कांग्रेस सहित राप्रपा र स्वतन्त्र सांसदको सहयोगमा बनेको पाण्डे सरकारमा एमाले धेरैपछि मात्रै मिसिएको हो। 60 संसदीय गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित सांसद राजीव गुरूङ उर्फ दीपक मनाङ लम्बित रहेकाले अहिले 59 संसदीय बनेको छ, जसमा कांग्रेसको 27, एमालेका 22, नेकपाका 7, राप्रपाका 2 र तत्कालीन माओवादीको चुनाव चिन्हबाट जितेका प्रगतिशील लोकतान्त्रिक पार्टी प्रणपाका सांसद फडिन्द्र देवकोटा छन्। मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका 27, राप्रपाका 2 र प्रणपाका 1 सांसदले समर्थन रहेको बहुमत पुग्नेछ, जसलाई भत्काउने एमाले नेकपा गठबन्धनले राप्रपालाई विश्वासमा लिनुपर्ने हुन्छ। तर विगतमा पनि यो एमाले नेकपा गठबन्धनलाई राप्रपाले गण्डकीमा समर्थन गरेको थिएन भने अहिले पनि समर्थन गर्ने सम्भावना नरहेको राप्रपा निकट स्रोतले बताउँछ। सत्ता गठबन्धन फेर्न गण्डकीमा एमाले राप्रपालाई अनौपचारिक रूपमा प्रस्ताव गरिसकेको छ, तर राप्रपालाई त्यसलाई वास्ता नगर्दा एमाले तत्काल सरकार नछाडी बसेको छ। एमाले सरकारमा झुण्डिएर बसिरहेको स्वयं सत्तारूढ़ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई समेत मन परेको छैन। उनी पनि एमाले सरकार छाडोस् भन्ने पक्षमा रहेको स्वयं उनले अभिव्यक्तिबाट प्रष्ट हुन्छ। पत्रकारसँग गरिएको पछिल्लो कुराकानीमा मुख्यमन्त्री पाण्डेले एमालेको सत्तालोपु चरित्रले आफूलाई आश्चर्यमा परेको टिप्पणी गरेका छन्। आफ्नो बहुमत रहेको दावी गर्दै उनले भनेका छन्, एमाले सरकार छाड्दा मलाई केही अप्ठ्यारो हुँदैन, तर किन छाडिरहेको छैन मलाई थाहा छैन। मुख्यमन्त्री पाण्डेले केन्द्रमा भएको सहमति अनुसार एमाले सरकार छाड्नु परेमा नछाडेर पुराना दलहरू सत्ताका लागि मरिहत्ते गर्छन् भन्ने आरोपलाई पुष्टि गर्न मदत पुगेको बताए। एमाले आफैले सरकार छाडेर जाओस् भन्ने पक्षमा म छु, उनले भने होइन, अझै पनि छाड्न आनाकानी गरिरहे, म आफै एउटा निर्णयमा पुग्छु। उनले सरकार छाडेर एमाले नगए एमाले मन्त्रीहरूलाई बर्खास्त गर्न सक्ने आशय व्यक्त गरेका छन्, तर त्यसअघि एमालेसँग निर्णायक वार्ता गर्ने भन्दै उनले भनेका छन्। सरकार छाड्ने हो भने पनि चाँडो निर्णय पर्नु पर्यो, होइन नछाड्ने हो भने पनि गठबन्धन चुनावसम्म जाने सहमति हुनु पर्यो। कांग्रेसले एमाले भन्दा बरू नेकपालाई प्राथमिकतामा राखेको छ। कांग्रेसले नेकपालाई सत्ता सहकार्यका लागि प्रस्ताव समेत गरिसकेको कांग्रेसका एक सांसदले बताए। उनले भने हामीले औपचारिक रूपमै नेकपालाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छौं, तर यहाँका नेकपा नेतृत्वले आड नगर्दा त्यो अगाडि बढ़न सकेको छैन। ती सांसदले एमाले लाज पचाएर सरकारमा बसिरहेको प्रति आश्चर्य व्यक्त गरे। हामीले त केन्द्रमा गठबन्धन तोडिएसँगै यहाँ पनि तोडियो भन्ने सोचेका छौं, उनले भने, तर एमाले सरकारमा टाँसिएर बसेको छ। सरकार छाडेर जाओस् भन्दा पनि लाज पचाएर बसिरहेपछि मुख्यमन्त्रीले केही समय त्यतिकै छाडिदिनु भएको हो, उहाँले भनेका छन्। नेकपाका प्रमुख सचेता कुसुम बुढाले केन्द्रमा भएको सहमति अनुसार एमाले सरकार छाडी हाल्नुपर्नेमा आनाकानी गरेको बताइन्। दुई अध्यक्ष बीच सहमति भएपछि नैतिकता देखाएर एमाले सरकार छोड्नु पर्थ्यो, उनले भने नैतिकता बेचेर लम्पसार पर्नु त राम्रो भएन, नैतिकताको विषय भएकाले त्यस्ता अरूले भन्नुभन्दा पनि एमाले आफूले बुझ्नुपर्ने कुरा हो। एमाले भने प्रदेश सरकार अस्थिर नबनोस् भनेर सरकारमा बसिरहनु परेको बताएको छ। आफूहरूले अहिले नै सरकार छाड्दा सत्ताको साँचो राप्रपाकोमा पुग्ने र त्यसो भएमा कहिले कांग्रेस त कहिले एमाले नेकपाको सरकार बन्न सक्ने विश्लेषण गर्दै उसले त्यस्तो स्थिति आउन नदिन पाण्डे नेतृत्वको सरकारमा ओसिरहेको एमालेको जिक्र छ। गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी निकट एक नेताले भने सरकारमा बसे पनि नबसे पनि सहमतिमै हुन्छु, यदि हामी बसेको मुख्यमन्त्रीलाई मन परेको छैन भने हामीलाई हटाउनै पर्दैन, हामी आफै छाड्छौं भन्ने उहाँको पुष्ट कुरा छ। एमाले प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले भने सरकारमा बस्न वा छाड्न विषय सहमतिमा हुने बताए। उनले भने मुख्यमन्त्रीले कहाँ कोसँग के भन्नुभयो हामीलाई थाहा भएन, अहिलेसम्म सहमतिकै सरकार चलिरहेकाले अब पनि सहमति अनुसार नै हुन्छ, उनले भनेका छन्।
आर्थिक समाचार सरकारले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष साउन एक गते नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन एक गते तय गर्ने सहमति भएको हो। समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय र मिति निश्चित भए जस्तै अब मौद्रिक नीति घोषणामाका लागि पनि साउन एक गतेको मिति तय गरिएको जानकारी दिनुभयो। बैठकमा बैंकर्स एसोसिएशन तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतले नेपाल राष्ट्र बैंक ऐनको तफा 100 को प्रावधान प्रति असन्तुष्टि जनाएको जानकारी दिनुभयो। सामान्य कार्यवाहीका आधारमा आफूहरूलाई अयोग्य घोषित गर्न सक्ने व्यवस्था रहेको भन्दै बैंकरहरूले उक्त प्रावधानलाई अभिशाप भन्दै संशोधनको माग गरेका छन्। तर विधेयकमा दफा 100 संशोधनका लागि खुल्ला नगरेकाले तत्काल संशोधन गर्न नसकिने सभापति बुढाथोकीले बताए। प्रतिनिधि सभा नियमावलीको व्यवस्थाका कारण प्राविधिक कठिनाई देखिएको भन्दै उनले यस विषयमा थप छलफल आवश्यक रहेको बताएका छन्। विदेशको समाचार। अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताएका छन्। उनले अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहयोग हुन सक्ने संकेत गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दावी गर्दै अमेरिकी सैन्य अभियानको मुख्य उद्देश्य पूरा भएको बताएका छन्। उनले इरानसँगको वार्तामा विश्वासको अभाव मुख्य चुनौती रहेको उल्लेख गर्दै इरानी पक्षलाई विश्वास गर्न कठिन रहेको टिप्पणी गरे। इरानको मुख्य खतरा समाप्त गरिएको दावी गर्दै उनले सैन्य अभियानको उद्देश्य पूरा भएको दोहोराए। जोनसनले युद्धको कारण अमेरिकामा ऊर्जा लागत र मुद्रास्फूर्ति बढ़ेको बताए। होर्मुजको जल घाटीमा अवरोधका कारण विश्व बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्य बढ़ेको उनको भनाई थियो। अमेरिका इजरायल र इरान बीच अनिश्चित युद्ध विराम रहे पनि क्षेत्रमा तनाव कायमै छ। इरानी अधिकारीहरूले होर्मुज माथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन्। अब खेलकुदको समाचार। पोखरामा सम्पन्न पहिलो पीसीएम कप खुल्ला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बजाचार्यले 18 वर्ष मुनिको बोइज तर्फको उपाधि जितेका छन्। फाइनलमा उनले सन्दीप विकलाई 6-1-6-1 सोझो सेटमा पराजित गरे। 16 वर्ष मुनिको बोइज तर्फ सुरेन्द्र विक च्याम्पियन बने। उनले आर्यस्वराज पौडेललाई 6-3-6-3 हराए। 14 वर्ष मुनिको बोइज सिंगल्समा आश्वराजले अभिषेक बैलकोटीलाई 6-1-7-5 पराजित गर्दै उपाधि जिते। गजतर्फ निम्ति कुंवरले 10 वर्ष मुनिको र 12 वर्ष मुनिको दुवै समूहमा उपाधि जितिन्। 8 वर्ष मुनिको गल्समा बाणी राज भण्डारी पहिलो र निवेदी सुना दोस्रो भए। 16 वर्ष मुनिको बोइजमा सहांश बस्नेत तथा 9 वर्ष मुनिको बोइजमा सर्वज्ञ जंग खत्री च्याम्पियन बने। गण्डकी प्रदेश टेनिस संघको आयोजना र पोखरा कलेज अफ म्यानेजमेन्टको प्रख्य प्रायोजनमा प्रतियोगिता भएको हो। विजयी खेलाड़ीलाई पदक प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। अब अन्त्यमा आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लागेको छ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत प्रदेश कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मध्य तथा कोशी प्रदेशको तराईको केही स्थानमा पनि हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा उद्योग बारी संघकोमा चारजनाको उम्मेद्वारी गौतम र आचार्य प्यानल सहित मैदानमा। च्याङ्जियाको कल्याङमा जीव दुर्घटना, 2 जनाको मृत्यु, 17 जना घाइते।
पोखरा बस पार्क का 325 भूमिहीन परिवार को विवरण अंतिम में बस्ती स्थानांतरण प्रक्रिया अघि बढ़ाइने अन्नपूर्ण और मनसाल स्तर आयोजना प्रदेश सरकार हस्तांतरण करना परराष्ट्र मंत्री खनाल भदौ 14 गते सर्बिया जाने सरकार जनता को समस्या समाधान भन्दा प्रतिपक्ष को आलोचना में केन्द्रित भएको एमाले नेता पद्मा आर्यालको टिप्पणी प्रधानमंत्री को मुस्ताङ भ्रमण बारे संसद जानकारी कराने हर्कराज दाइकमा आगामी आर्थिक वर्षदेखि हरेक वर्ष साउन 1 गते मौद्रिक नीति सार्वजनिक गर्ने सरकारको तयारी इरानसँगको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको अमेरिकीका आकाश सभामुख जोनसनको बनाई र पीसीएम कप खुल्ला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उपाधि शाश्वत र सुरेन्द्रलाई निम्तिको दोहोरो उपाधि रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सँगालोको समय सकिएको छ तपाईं रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर संसार भर सुन्न सक्नुहुन्छ हाम्रो अर्को संसार बुलेटिन कि 6 बजे अहिले 9 बजे खबर सँगालो आउनेछ हामी छौं सफलताको पाइलामा केही बेर तपाईं सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला शुभ दिन

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-9915।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
15: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856-35394।
16: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
17: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560257900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

शान्ति हरेक मानिसको हृदयमा रहेको एउटा चीज हो। मलाई लाग्छ कहिलेकाहीँ हामी के सोच्छौ भने शान्ति हाम्रो लागि इच्छाहरूको परिपूर्ति हो, अनि राम्रो जागिर प्राप्त भएपछि शान्ति हुन्छ भनेर कसैले सोच्छ। हरेक मानिससँग दुईवटा चीज हुन्छन्, हामीभित्र मन हुन्छ र अर्को हृदय। हृदय एउटा त्यो वाहक हो वा त्यो एउटा कचौरा हो जसमा हामीमा भएका राम्रा चीजहरू हुन्छन्, दया, आनन्द, मानवता, विवेक, ज्ञान, प्रकाश, अनि त्यही कुराहरूसँग जोडिनु नै वास्तवमा शान्ति हो। शान्ति हामी मध्ये प्रत्येक भित्र छ। सबभन्दा महत्वपूर्ण कुरा के हो भने जब हामी शान्तिका बारेमा सोच्छौं हामी यही सोच्छौं शान्ति कतै अन्त्यबाट प्राप्त हुन्छ, हामीले प्राप्त गर्नुपर्छ। सबभन्दा ठूलो कुरा के हो भने मानिसहरूलाई यो आश्चर्य पनि लाग्न सक्छ जब म मानिसहरूलाई भन्छु शान्ति त पहिलादेखि नै तपाईँभित्र छ, शान्तिलाई कतै खोज्नु आवश्यक छैन, तपाईँले आफूले आफूलाई चिन्नु आवश्यक छ, तपाईँ को हुनुहुन्छ। सुकरातले भनेका थिए आफूले आफैलाई चिन्नुहोस्। आज त्यसको अर्थ के भयो? आज मानिसले हरेक चीजलाई जान्ने कोशिश गर्छ तर आफूले आफूलाई चिन्ने प्रयास गरिरहेको छैन। उसँग धेरै साथीहरू छन्, ट्विटरमा छन्, फेसबुकमा छन्, व्हाट्सएपमा छन्, परन्तु त्यसमा पनि केही यस्तो छ जसमा ऊ सम्मिलित होस् अनि आफूले आफूलाई चिन्ने कोशिश गरिरहेको होस्, आफूले आफूलाई चिन्ने प्रयास गरिरहेको होस्। यदि मानिसले आफूलाई

हिँड्ने कोशिस गर्यो भने उसले शान्ति आफै भित्र नै पाउनेछ। अनि सबभन्दा ठूलो कुरा के हो भने कबीरदासजीले पनि यही भनेका छन्, आत्मज्ञान सेल्फ नलेज, आफूलाई नचिनिकन आत्मज्ञान बिना नर भटके क्या मथुरा क्या काशी, मृगनाभि में है कस्तूरी बन बन फिरत उदासी। प्रतिस्पर्धा त बाहिर छ, प्रतिस्पर्धा भित्र कहाँ छ र मानिसको? जे जे उसले गर्छ बाहिर, जे जस्तो दौड़मा ऊ सम्मिलित छ, जस्तो जस्तो दौड़मा ऊ दौड़िरहेको छ, जुन चीजका पछि ऊ दौड़िरहेको छ, ऊ त बाहिर दौड़िरहेको छ अनि आफूभन्दा टाढा गइरहेको छ। म जुन चीजको कुरा गर्दैछु, एक मिनट रोकिएर यो पनि सोच्नुहोस्, म आफूतिर कसरी दगुरू, म आफूभित्र कसरी आऊ, म भित्र जुन सम्भावना छ, जुन म भित्रको चीज छ, जुन म भित्र हृदयमा जुन चीज विराजमान छ, त्यहाँसम्म म कसरी पुगौं, किनकि त्यहाँ म शान्ति पाउनेछु। हामी के सोच्छौं भने जब हामी सफल हुन्छौ तब हामीलाई शान्ति प्राप्त हुन्छ, तर सफलताको खुड्किलो छ नि, त्यसलाई कसरी बनाइएको छ भने कसैले भन्छ दुई खुड्किला चढ्नुहोस् तब मात्रै सफल हुनुहुन्छ। जब तपाईँ दुई खुड्किला चढ्नुहुन्छ त्यसपछि फेरि भनिन्छ होइन दुई खुड्किला अझै चढ्नुपर्छ, जब दुई खुड्किला अझ चढ्नुहुन्छ तब भनिन्छ दुई अझ चढ्नुपर्छ, चढ़िरहन्छ। तर यो कहिले पनि सोच्दैनन् सफलता मलाई प्राप्त भयो कि भएन, या सफलता हामी भित्र पहिलेदेखि नै छ, जुन चीजलाई हामी बाहिर खोज्दैछौ त्यो हामी भित्रै छ। यसको अर्थ यो होइन हामी बाहिर सफल हुनु हुँदैन, यसको तात्पर्य यो होइन हामी छत मुनि बस्नु हुँदैन, यसको अभिप्राय यो होइन हाम्रा बच्चा भोकै मर्नुपर्छ, होइन यस्तो होइन। यदि तपाईलाई आफ्नो जीवनमा शान्ति पनि चाहिन्छ भने बाहिर हामी जे जे गर्छौ त्यो पनि गर्नुहोस्, तर तपाईँ अन्तर्मुख भएर तपाईँभित्र जुन चीज छ त्यसको अनुभव पनि गर्नुहोस्। हेर्नुहोस्, म सबैसँग एउटै कुरा भन्छु, प्रत्येक मानिस जो यो संसारमा छ, संसारका प्रत्येक मानिस अन्तर्राष्ट्रिय शान्ति वक्ता हुन्, सबैजना शान्तिदूत हुन्। हामीले यो बुझ्नुपर्छ अनि योसँग जुन जिम्मेवारी आउँछ त्यो के हो भने हामीले आफूले आफूलाई चिनौं, हामी को हौं, बाहिर जे भइरहेको छ त्यो भइरहेको छ। हेर्नुहोस्, जब तपाईँ डुङ्गामा बस्नुहुन्छ तब तपाईँ के चाहनुहुन्छ, समुद्र सुकोस्? समुद्र सुक्यो भने डुङ्गामा बस्नुको के फाइदा? तपाईँ के चाहनुहुन्छ भने डुङ्गा भन्दा तल पानी होस्, डुङ्गा भन्दा तल पानी होस्, तर डुङ्गाभित्र पानी नपसोस्। जुन यो फरक छ, यो सबभन्दा महत्वपूर्ण कुरा छ, जे बाहिर हुन्छ त्यो त बाहिर हुन्छ नै, जस्तो दबाव हुन्छ जे छ, यदि हामी यसबाट बच्न चाहन्छौ भने त्यसका लागि अझै केही गर्नुपर्नेछ। यदि हामीले आफूले आफूलाई चिन्न चाहन्छौ आफ्नो जीवनमा भने त्यसका लागि केही अर्कै गर्नुपर्नेछ। अनि सबभन्दा ठूलो कुरा के हो भने यसका साथमा दबाव सिर्जना गर्नु हुँदैन। योसँग त सौभाग्य प्राप्त हुन्छ, अनि संसारका प्रत्येक मानिस भाग्यमानी हुन्, सबैजना भाग्यशाली छन्। जस्तो भनिएको पनि छ, भिखा भूखा कोही नहीं सबकी गठरी लाल, गठरी खोल्न भूल गए इस विधि भए कंगाल। सबैसँग छ तर सबैले खोल्न सक्दैनन् आफ्नो पोकालाई, यदि पोकालाई खोलेमा सबैलाई थाहा हुनेछ त्यसभित्र कस्तो

तपाई जान्न चाहनुहुन्छ तपाई को हो? हुन सक्छ यो प्रश्न तपाईलाई केही अनौठो लाग्ला, तर तपाईको वास्तविक कथा त्यति बेला सुरु हुन्छ जुन पलबाट तपाई स्वयं यसलाई महसुस गर्न सुरु गर्नुहुन्छ। तपाई भित्र के घटित भइरहेको छ? यदि यो जीवन नै तपाईको कथा हो भने के तपाई यो कथालाई अझ रोचक बनाउन चाहनुहुन्न? कोही मान्छे चाहन्छन् उनीहरूको जीवन रोमाञ्चक होस्, उनीहरूको कथा एउटा एडभेन्चर होस्, उनीहरू हिमाल चढ्न चाहन्छन् वा केही यस्तो नयाँ कार्य गर्न चाहन्छन् जुन उनीहरूले भन्दा पहिला अरू कसैले पनि नगरेको होस्। तर सबैभन्दा महत्वपूर्ण रोमाञ्चक जीवनमा के हो थाहा छ तपाईलाई? सबैभन्दा ठूलो एडभेन्चर हो आफू भित्र हेर्नु र वास्तवमा आफूले आफैलाई जान्नु। यो थाहा पाउनु कोही तपाई भित्र विद्यमान छन् जो सदैव तपाई सँगै रहन्छन्, उनी कहिले पनि बदलिँदैनन् भलै तपाईको यो शरीर उमेर सँगसँगै बदलियोस्। जीवनको यो पूरै कथा भरि नै तपाई सदैव आफैसँग त हुनुहुन्छ नि, कहिले आफूसँग साँचो मित्रता पनि गाँस्नु भएको छ? के तपाई साँच्चै नै सुन्न चाहनुहुन्छ? वास्तवमा तपाई के चाहनुहुन्छ? केही त छ जसलाई तपाईको हृदय सधैँभरि चाहन्छ, एउटा यस्तो इच्छा, एउटा यस्तो तिर्खा, एउटा यस्तो चाहना जो सदैव तपाई भित्र रहिरहन्छ, कहिले तपाईबाट टाढा हुँदैन। जब साँच्चै नै त्यस तिर्खालाई, त्यस चाहनालाई तपाईले महसुस गर्न थाल्नुहुन्छ नि, त्यति बेला तपाईले यो बुझ्न थाल्नुहुनेछ कि अब तपाई आफ्नो कथा आफै लेख्न तयार हुनुहुन्छ।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौं, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सधैँ कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: हेलो,
11: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
10: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828-84-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
13: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
13: सम्पर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
2: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
14: आयो है मासु ताजा मासु दोस्त

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98116 65 983, 98562 58 55। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: बिहान बिहान काई नलाकाउ
11: मेरी आमै नि
10: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
15: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
16: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
15: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
17: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
18: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
19: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
18: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
20: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841 75 694 9891 24 8 24। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: मन लायो
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्यले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ.
12: नमस्कार. कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ. म दुर्गा अधिकारी. कार्यक्रम समय सन्दर्भ आउने गर्दछ. हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ. अहिले देशमा भइरहेका गतिविधिहरू, जुन राजनीतिक परिवर्तन भयो, यसले एक खालको आम नागरिकमा एक खालको अपेक्षा सिर्जना गरेको छ र धेरै आशा नेपाली जनताले गरेका छन् र धेरै युवा पुस्ताहरू अहिले संसदमा पुग्नु भएको छ, देशको नेतृत्व गरिरहनु भएको छ. आज हामी यिनै विषयमा समग्र यिनै विषयमा हामी छलफल गर्नेछौ. अबको राजनीति कसरी अगाडि बढ्ला र अहिलेको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ यो विषयमा किन हामीसँग हुनुहुन्छ राजनीतिक अनुभवी व्यक्तित्व हुनुहुन्छ, राजनीतिक चिन्तक हुनुहुन्छ शिव बहादुर बराल. उहाँसँगको कुराकानी लिएर आएका छौँ. यहाँ हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ.
13: हस्, धन्यवाद, अभिवादन, नमस्कार.
12: अहिले 2007 सालदेखि हेर्ने हो भने धेरै राजनीतिक परिवर्तनहरू देशमा भयो. त्यो परिवर्तन व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्थामा चाहिँ त्यति परिवर्तन आउन नसकेको हो कि भन्ने गुनासो आइरहँदाखेरि अहिले युवा पुस्ताले चाहिँ देशको नेतृत्व सम्हालिराख्नु भएको छ. यो राजनीतिक परिवर्तनलाई चाहिँ कसरी हेर्नु भएको छ?
13: हस्, धन्यवाद दुर्गा म्याडम. र तपाईँहरूको यो सफलता 103.4 एफएम र सम्पूर्ण परिवारमा र हाम्रो सुनिरहनु भएका सबै दर्शकहरूमा पनि म नमस्कार टक्राउन चाहन्छु र यो परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु. र बेला मौकामा तपाईँ धेरै त होइन, वर्षको चाहिँ कसै एकचोटि चाहिँ हामी भेट गर्ने गरेका छौँ यो टिभीसँग, तपाईँको परिवारसँग. र तपाईँको जुन प्रश्न छ, यो आम रूपमा पनि भइरहेकै समाजमा, कल्याणमा अथवा चिया खाने ठाउँहरूमा पनि उठिरहेका कुराहरू हुन् र यो यिनै कुराहरू हुँदाहुँदै संसारमा बढी राजनीतिक कुरा गर्ने र छलफल हुने ठाउँ सायद चाहिँ नि नेपाल पनि एउटा होला, नेपाल हो जस्तो पनि लाग्छ मलाई. चाहिँ त्यो आम जनतामा चाहिँ यो विद्यार्थीमा कता कता कता महिला भनेको छ, विद्यार्थी भनेको छ, के भनेको छ, हरेक ठाउँमा राजनीति गर्नेहरू, राजनीति भाषण गर्ने, बोल्नेहरू क्रम चाहिँ नै भइराखेको छ. र त्यस अन्तर्गत हामी यो अब 7 साल हुँदै होइन, हामी चाहिँ नि अब यहाँसम्म 83 सम्म अब आइपुग्यो र यो घटना यो बिचमा धेरै किसिमका परिघटनाहरू, परिवर्तनहरू हाम्रो पिँढीले हामीले आफैले पनि बिहोर्यौँ, देख्यौँ चाहिँ. र चाहिँ के छ भन्दाखेरि राजनीति परिवर्तन चाहिँ नि मूलको चाहिँ के भाष्य छ कस्तो त भन्दाखेरि जस जुन समाजमा जुन देशमा आफ्नो आफ्नो ओन विचार त्यो चाहिँ नभइकन त्यो चाहिँ नि एउटा चिजहरूमा भहकिँदाखेरि त्यो जब हामी भहकिन्छौँ त्यो भहकाइले के गर्दो रहेछ त भन्दाखेरि यस्तै हुँदो रहेछ, यस्तै हुँदो रहेछ त यही परिणाममा जाँदो रहेछ. अब के थियो त भन्दा सुरुमा अब पुरानो व्यवस्थाले राणा शासनमा पनि राणाहरूले गरेनन् प्रजातन्त्र आएपछि कायापलट हुन्छ भन्ने कुराले 7 सालको आन्दोलन हो र त्यसमा स्वयं राजाले पनि त्यो आन्दोलनमा सहभागी हुनुभयो तर राजा र त्यतिखेरको पार्टीहरूको संयुक्त चाहिने एउटा आन्दोलनबाट 7 सालको परिवर्तन अब त्यो पुरानो राणा शासन गरे नयाँ प्रजातान्त्रिक व्यवस्था आएको देखिन्छ चाहिँ त्यो पनि अहिले लगभग चाहिँ 75-80 वर्ष भइसक्यो र त्यसपछि निरन्तर चाहिँ नि यी घटनाहरू घटिरहेका छन् र चाहिँ घटना के छ त भन्दाखेरि अघिल्लो भन्दा झन् चाहिँ अप्ठ्यारो अवस्थामा त्यो गइरहेको छ एउटा 7 सालको भन्दा के 7 साल अगाडिको भन्दा 7 सालको पछाडि झन् अप्ठ्यारोमा पुगेको छ एकदम गहिरो कुरा र इन्ट्रेस्टिङ कुरा के भन्ने है आम जनताले सबैले मनन गर्नुपर्ने कुरा हो गरिराख्नु भएको पनि छ होला र चाहिँ त्यसले झन् अप्ठ्यारोमा लगिजान्छ र अप्ठ्यारोमा लगिसकेपछि त्यो अप्ठ्यारोको कारणबाट चाहिँ त्यसलाई सल्युसन दिनको लागि 17 सालमा राजा महेन्द्रबाट चाहिँ एउटा कदम जुन चाली बोक्सियो होइन चाल्नुभयो र त्यो उहाँको 17 सालबाट 28 सालमा उहाँको चाहिँ सरकारमा भयो र त्यो चाहिँ नि त्यो व्यवस्थाले के गर्यो भने यो त प्रमाणित भएको कुरा हो फेरि चाहिँ होइन यो त प्र्याक्टिकल भएको कुराहरू भए अनि त्यो व्यवस्थाले के गर्यो 17 सालबाट आऊँ भने त 8 वर्षमा त त्यसले मुलुकको जग राख्यो नि त त्यसले आधुनिक जग त्यतिखेर बस्यो हुन त आधुनिक त्यो एकीकरणको कुरो अब त्यो पृथ्वीनारायण शाहकोबाट सुरु हुने भयो र चाहिँ अहिलेको विकासको कुराहरूको चाहिँ सुरुवात चाहिँ राम शासनमा त भएन होइन कतिपय कुराहरू उनीहरूका पनि केही कुराहरू चाहिँ राम्रो छन् त्यो छुट्टै पाटो भयो तर समग्रमा राणा शासनलाई राम्रो मान्न सकिने कुरै भएन त्यो एउटा अन्धकार युग नै हो र अन्धकार युगबाट उज्यालो युगमा आइयो 7 सालबाट त्यसले त उनको ठिक ठाउँमा त लगेन फेरि हो किन लगेन भन्ने कुराहरू एउटा प्रश्न भएको कुरा हो र हामीले व्यावहारिक रूपमा पुष्टि भएको कुरो के त भन्दाखेरि 70 सालबाट चाहिँ 8 वर्षमा त त्यति धेरै काम हुँदो रहेछ त नि 8 वर्षमा उहाँको 28 सालमा उहाँको मृत्यु भइसकेपछि त्यो रफ्तार भेटिँदैन त्यो रफ्तार चाहिँ भेटिँदैन छन् त छ त्यो त्यो मन्दगतिले गएको छ तर त्यसमा त यति धेरै कामहरू भएका छन् कि सबैभन्दा बढी स्कुलहरू त्यतिखेर खोलिए गाउँ गाउँमा स्कुलहरूको तपाईँ स्थापना भनेर हामीले हेर्यौँ भने तपाईँको चाहिँ के देखिन्छ त भन्दाखेरि 7 सालपछि र खास गरी चाहिँ 17 सालपछि नै स्कुलको 14 साल 15 साल 17 साल 18 साल र त्यो त्यस्तो चाहिँ देखिन्छ शिक्षाको चाहिँ सुरुवात कलेजहरू त्रिभुवन युनिभर्सिटीहरू र सँगसँगै के छ त भन्दाखेरि उद्योग धन्दाहरू उद्योग यति धेरै उद्योगहरू त्यतिखेर स्थापना भए त अहिले चाहिँ उद्योगहरू पनि किलिङ हो भनेपछि उद्योग नभइकन त मुलुक बाँच्न सक्दैन आफ्नो उत्पादन नभइकन भनेपछि त यसले त के गर्यो त्यो उद्योगलाई पनि अब ध्वस्त बनाइदियो र त्यतिखेरको अब त्यसरी के देखिन्छ त भने शिक्षाको कुराहरू पूर्वाधारको कुराहरू पूर्वाधार कम कुरा हो त्यतिखेर पनि के थियो त भन्दा भू राजनीतिक अवस्था त त्यस्तै थियो चीन त त्यहीँ थियो भारत त त्यहीँ थियो त्यस्तो अवस्थामा चाहिँ तपाईँको चाहिँ महेन्द्र राजमार्ग चाहिँ खोल्ने कुरामा भारतको दबाव थिएन होला अथवा त्यहाँ भारतको कुरामा गएर रसियन दबाव पनि त्यहाँ थियो भने त्यस्तो अवस्थामा पनि सन्तुलन गर्न सकियो भनेदेखि त के हुँदो रहेछ त भन्दा काम त गर्न सकिने रहेछ भन्ने चाहिँ एउटा चाहिँ प्रमाण हामीसँग त्यो चाहिँ जग जाहिर छ र त्यसलाई चाहिँ के छ त भन्दाखेरि चाहिँ नि त्यो चाहिँ नि त्यो पनि नराम्रो हो त्यो चाहिँ नराम्रो हो र त्योभन्दा के भन्दा प्रजातन्त्र नै राम्रो हो भन्ने किसिमले फेरि 47 सालमा चाहिँ बौद्धलाई आयो फेरि ल्याइयो आयो ल्यायो राजाले पनि दिए र त्यसले पनि त्यो चाहिँ त्यसले पनि फेरि चाहिँ उही भुँडीमा गयो त फेरि चाहिँ र त्यो 48 सालमा चाहिँ तपाईँको बौद्धलाई आयो त्यो बिचमा चाहिँ ऊ भएपछि राजाले लिइसकेपछि अहिले बुझ्ने भाषामा बोल्नु पर्यो होइन र त्यो राजाको बेलामा के भयो हामीले त्यो संक्षेपमा हामीले भन्यौँ है आम जनताले पनि महसुस गरेको कुरा भयो र त्यो पनि राम्रो होइन भन्ने कुरामा के त भन्दाखेरि चाहिँ 47 सालमा चाहिँ बौद्धल आयो 47 सालमा बौद्धल आएपछि बौद्धल त भर्खर पो आएको छ भर्खरै आइरहेको छ भने फेरि त्यो बौद्धल आउन नपाउँदै के छ त भन्दाखेरि चाहिँ बौद्धलको विरुद्ध फेरि आन्दोलन हुन्छ यहाँ एउटा बुझ्नुपर्ने कुरा बौद्धल आउँदा आएपछि त जस्तो उदाहरणको लागि तपाईँको बेलायतमा संविधान बन्यो आज भन्दाखेरि तपाईँको चाहिँ त्यहाँ त संविधान पनि एउटा सांस्कृतिक रूपमा एउटा चाहिने एउटा कल्चरल रूपमा गरिएको छ लिखित रूपमा पनि छैन अमेरिकामा संविधान चाहिँ तपाईँको संविधान बन्यो आजभन्दा त नेपालको एकीकरण हुने अवस्थामा जर्ज वासिङटन प्रथम राष्ट्रपति भएपछि आजभन्दा लगभग 200 वर्ष नै अगाडि हुन्छ त्यो संविधान अहिलेसम्म त्यहाँ काम दिन्छ एउटा बुझ्नुपर्ने कुरा 1950 मा चाहिँ इन्डियामा संविधान भन्यो त्यो संविधान अहिलेसम्म चलिरहेको छ चीनमा चाहिँ 1949 मा चाहिँ त्यहाँ क्रान्ति भयो त्यसपछि 1950 मा उनीहरूले पनि एउटा संविधान बनाए त्यसले अहिलेसम्म चलिरहेको छ मूलभूत रूपमा त्यसमा भिन्नता परिवर्तन गरिएको छैन केही केही त त्यहाँ उनीहरूले त्यसैलाई चाहिँ परिमार्जित गर्ने बेग्लै कुरो हो तर संविधानको लागि आन्दोलन भएको छ भने नेपालमा चाहिँ नि अब 15 सालमा चाहिँ त्यो संविधान बन्छ त्यो संविधान बन्ने बित्तिकै 19 सालमा बन्यो 15 सालमा संविधान बन्यो 2004 सालमा संविधान बन्यो 4 सालको त पदम संसदले दिएको संविधान हो त्यसले त्यतिखेर पनि एउटा संविधान आएको छ पदम संसदका पालामा भने र त्यसलाई यहाँ मान्ने कुरो भन्न होइन भने हरेक पटक संविधान फेरि 47 सालमा पनि सबभन्दा उत्कृष्ट संविधान भनेर मनमोहन अधिकारीजीले भन्नुभयो त्यतिखेरको चाहिँ किसिमको सार भट्टराईजीले भन्नुभएको छ सबभन्दा संसारको उत्कृष्ट संविधान भने मनमोहन गुरुङ भाषणै हामीले सुन्यौँ त्यो संविधानलाई चाहिँ त्यत्रो चाहिँ मान्छे मरेर तपाईँको चाहिँ त्यो धुमधाम चाहिँ गर्न पर्ने किन गरियो त्यो एउटा बुझ्नु पर्यो र त्यो धुमधाम गरे त्यसलाई फेरि के छ एउटा बुझ्नुपर्ने कुरा के भने त्यो चाहिँ विद्रोह तपाईँको राज्यको विरुद्ध कसैले हतियार उठाउँछ वैधानिक आन्दोलन एउटा कुरा हुन्छ हतियार उठाउँछ भने त्यसलाई चाहिँ नियन्त्रण गरिएको हुन्छ र त्यो हतियार उठेको कुरालाई नेपाल प्रहरीले चाहिँ त्यसलाई चाहिँ के गरेको भन्दाखेरि इमान्दारीपूर्वक आफ्नो सबै जतिको कुरो भेटिन्छ तर त्योभन्दा माथिल्लो चाहिँ अब चाहिँ खास गरी भन्यो भनेदेखि चाहिँ माथिल्लो सुरक्षा निकायहरूले त्यसलाई नियन्त्रण गरिदिएन फेरि त्यतिखेर त्यसले नियन्त्रण गरेको भए त यो अवस्थै आउँथेन नि 47 सालको संविधानबाट हामीले निरन्तर पाइरहेको थियौँ होइन भलै 47 सालको संविधान पनि के भन्दाखेरि चाहिँ त्यति राम्रो चाहिने अब मनमोहनजीले भन्नुभयो त्यसलाई राम्रै तर हाम्रो मेरो विचारमा के लाग्छ भने त्यसलाई चाहिँ मैले त्यति नराम्रो भनेको पनि छ तर आएको कारण त के भन्दाखेरि चाहिँ त्यो 47 सालको संविधान के छ त भन्दाखेरि भारतले नेपालमा त्यतिखेर नाकाबन्दी लगाएको थियो भारतले नेपाललाई नाकाबन्दी लाउनुपर्ने कुरो किन लगा त्यो उसले जाने कुरा भयो होइन नेपाल त एउटा चाहिँ नि अब एक किसिमले भन्यो भने ल्यान्ड लक्ड पनि छ नेपाली सिधै इन्डियालाई आक्रमण गर्न पनि सक्दैन होइन हिजो इतिहासमा आफ्नो पाटो भयो तर अहिलेको अवस्थामा हाम्रो त्यो अब शक्ति पनि भएको कुरो पनि भएन नेपाली सरकारको र नेपाली जनताको इन्डियासँग लड्नुपर्छ भन्ने किसिमको भावना पनि छैन तर हामीले काम गर्दाखेरि त्यसलाई जोगाउनुपर्छ भन्ने कुरो चाहिँ छ र त्यसलाई चाहिँ हामीले चाहिँ भारतसँग चाहिँ कुराकानी गर्दाखेरि अथवा द्विपक्षीय कुराकानी गर्दाखेरि नेपाललाई घाटा हुने कुरो गर्नु हुँदैन र चाहिँ उसलाई पनि असर गर्ने कुरो हुँदैन नेपाललाई पनि घाटा पर्ने गर्नु नेपाललाई पनि फाइदा हुने किसिमले अथवा नेपाललाई नराम्रो नहुने किसिमको काम गर्नुपर्छ भन्ने कुरा आम जनतामा हो भलै सरकारले अब कति गरे त्यो हाम्रो नाममा छ र पनि इन्डियाले नाकाबन्दी लगाएको छ इन्डियाले नाकाबन्दी लगाइसकेपछि इन्डिया तपाईँको नाकाबन्दी भनेको कुरा के हो त भन्नुहुन्छ भने वार एउटा चाहिँ सशस्त्र युद्धै लडिन्छ उनी गरिन्छ एउटा वार मध्येको लडाइँ मध्येको त नाकाबन्दी पनि लडाइँ नै हो जस्तो अहिले अमेरिकाले रुसलाई नाकाबन्दी लगाएको छ कि छैन त्यो वार हो कि होइन त्यस्तै छ त्यो वार नै वारमा के हुन्छ त भन्नुहुन्छ भने त्यो देशभित्र सबै शक्ति चाहे एउटा व्यक्ति तमाम व्यक्ति र कुनै राजनीतिक चिन्तक समूह अथवा कुनै ग्रुप अथवा पार्टी राजनीति कुनै पनि छ भने त्यो संकट त्यो तपाईँको बाह्य पक्षले आक्रमण गरेको बेलामा के हुन्छ त भन्दा संस्थापन पक्षलाई चाहिँ सहयोग गर्नुपर्ने हुन्छ किनभनेदेखि भोलि यो कुरो हाम्रो प्रजातन्त्रको कुरा कुन व्यवस्था गर्ने कुरा के गर्ने कुरा हाम्रो आन्तरिक कुराहरू हुन् आन्तरिक कुरा पनि हो र बाह्य हस्तक्षेप गर्दाखेरि हामी के हुनुपर्छ त भन्दाखेरि हामी चाहिँ एकजुट हुनुपर्छ भन्ने कुरा अहिलेको आधुनिक चाहिँ राजनीतिक चिन्तनले पनि त्यो दिएको प्रमाण छ पोर इन्डियामै अपरेसन सिन्दुर भयो तपाईँको चाहिँ अहिले 26 पोहोर चाहिँ के त भन्दाखेरि 25 जुलाईमा कहिले ठ्याक्कै 1 वर्ष भयो जुन जुलाई गयो त्यो सिन्दुर अपरेसनमा के छ त भन्दाखेरि इन्डियाको चाहिँ तपाईँको तमाम चाहिँ पार्टीहरू विरोधी पार्टीहरू कति अपोजिसनका पार्टीहरू कति विरोध गर्थ्यो सरकारको तर त्यो बेलामा हामी एकजुट छौँ भनेको भर्खरै भने होइन र राहुल गान्धीले त हामी त गभर्मेन्टसँग छौँ भनेर भनेको हो त त्यो त सबैले थाहा छ चाहिँ भने त्यसरी चाहिँ आएर बाहिर चाहिँ पछिको मान्छेहरूलाई ल्याएर काठमाडौँमा ल्याएर त्यो व्यवस्थापनको विरुद्ध त्यत्रो चाहिँ तपाईँ कार्यक्रम राख्नुहुन्छ भने त्यस त्यो त्यो त्यो अनि त्यो त्यो बहुमत के हुन्छ हाम्रोलाई काम गर्छ अनि त्यसले
12: भनेपछि अहिले 2007 साल भन्दा अथवा बीचका यी अवस्थाहरू भन्दा अहिले झन् नेपालको राजनैतिक आर्थिक कूटनीतिक वैचारिक हिसाबले एकदम कमजोर भएको
13: कमजोर भन्ने कुरा त असाध्यै कमजोर भयो यसमा विवादै भएन अब किन कमजोर भयो भन्ने कुरामा हामी छलफल गरिराखेका छौँ र एउटा कुरा चाहिँ के त भन्दा सधैँ दोहोरियो कि 7 सालको चाहिँ प्रजातन्त्र पनि राजा त्रिभुवन चाहिँ दिल्ली गएर दिल्लीबाट सम्झौता भएर आएर बनेको हो भलै त्यो चाहिँ प्रथम प्रधानमन्त्री मोहन शमशेरजी नै हुनुभयो त्यस अन्तर्गतकोमा बीपी कोइरालालाई चाहिँ गृहमन्त्री हुनुभयो गणेश मानजी निर्माण तथा यातायात मन्त्री हुनुभयो महेन्द्र नारायण घिमिरे अठहत्तर मन्त्रीहरू भए अब त्यो कुरामा हुनुहरू भयो त्यसमा हामी लामो त्यतातिरको कुरो अहिले चाहिने नजाउँ चाहिने र कुरो के भन्दाखेरि त्यो प्रजातन्त्र त कहाँबाट आयो हाम्रो आन्दोलनबाट त आएन नि त त्यहाँ हो हाम्रो आन्दोलनबाट 7 सालमा प्रजातन्त्र नआइसकेपछि हाम्रै किसिमबाट आन्दोलन गर्नपर्छ भने 47 सालमा सिक्ने कि नसिक्ने मैले 47 सालमा पनि ल्याएर काठमाडौँमा ल्याएर चाहिँ चन्द्रशेखरजी र त्यो रानी त्यहाँका तमाम चाहिने के डिबी त्रिपाठी त्यो चाहिने तपाईँको चाहिने सुर अब तपाईँको मार्सबाजीको चाहिने तपाईँको चाहिने प्रकाश कारत को थिए त्यतिखेरको सुरजित सिंह बर्नाला दुनियाँभर ल्याएर चाहिने त्यत्रो भा त्यो सरकार किन त्यो भाषण गर्न चाहिने एउटा कुरो सरकार तानाशाही भएको वा कडा भयो कडा रहेछ सरकार सरकारको कति कुनै पनि जस्तो चाहिँ नि अब हामी इन्डियामा गएर नेपालका चाहिँ कहीँ चाहिँ राजनीतिक दल गएर अथवा चिनकै गएर इन्डियाको सरकार ठिक छैन भने चाइनिज सरकारहरू त्यहाँ गएर इन्डियाले गर्न दिन्छ यो जुन चाहिँ यता मतलब यता मान्छेले ख्याल गरेको हुँदैन भने त्यसरी ल्याएर 7 सालबाट चाहिँ हाम्रो प्रजातन्त्र हामीलाई चाहिँ अभाव भयो भनेपछि त अनि फेरि त्यही शक्तिलाई नाकाबन्दीलाई त्यही त्यही कुरो मैले 40 सालमा किन गरेन गर्नु थियो भनेदेखि चाहिँ नाकाबन्दी बेला किन गरे भने नाकाबन्दीको बेलामा त भैँसीजीको सात दल के रहेछन् त आखिरी चाहिँ एउटा बुझ्नु प्रश्न हामीले उठाउन चाहिँ काम छ कि चाहिँ के हुन्छ सात दल चाहिँ भने नागाबन्दी लागेको बेला आन्दोलन गरेर अनि बहुदल ल्याएपछि सबभन्दा राम्रो चाहिने संविधान भनेर तिनै भन्ने त्यही भनिदिएको भन्ने निर्मल लामाजी पनि त्यहाँ हुनुहुन्थ्यो त्यही निर्मल लामाको पार्टीले चाहिँ तपाईँ 52 सालमा फेरि हतियार उठाउँ भनेपछि त यहाँ परिवर्तनसँग त सम्बन्धित रहन्छ नि यो परिवर्तन हाम्रोलाई ल्याइएको रहन्छ नि त यहाँ बुझ्नुपर्ने कुरा यो परिवर्तन पनि गर्ने तर त्यो परिवर्तन के छ भन्दाखेरि मध्यस्थतामा गरे नेपाली जन तपाईँको चाहिँ चिनको चाहिने तपाईँको चाहिने रेगुलेसन तपाईँको कसको सहयोगबाट भयो आफ्नै बलबुताबाट भयो नि आफ्नै बलबुताबाट भएका परिवर्तनले मात्रै देशले राम्रो गर्दो रहेछ के कुरा भन्ने कुरामा चाहिँ इन्डियामा पनि स्वतन्त्रता भयो साम्राज्यवादको विरुद्धमा उठेर भयो नि त्यो चाहिँ र त्यसले पनि केही हदमा त हामीले दिइरहेको छ चाहिँ टोटली आफ्नो ठाउँमा छ भने हाम्रो त के भन्दा संसारमा के छ त भन्दाखेरि चाहिँ बाह्य पक्षबाट लडेर तपाईँको साम्राज्यवाद भनौँ न बुन्दमको लागि चाहिँ जसले ओभर त्यसको विरुद्ध लडेर पो प्रजातन्त्र आएको ठाउँमा के छ त भन्दा त्यसले राम्रो गर्यो यहाँ बुझ्नुपर्ने कुरा चाहिँ जहाँ साम्राज्यवादसँग मिलेर प्रजातन्त्र आयो त्यसले खोज्दो बना
12: नेपाली जनताले त अब बुझे होला नि होइन अब अहिलेको परिवर्तनलाई जस्तै हेर्ने हो भने जनताहरूले परम्परागत राजनीतिक दलहरूलाई प्रति अलिक असन्तुष्टि पनि देखाए नयाँ शक्तिप्रति आकर्षण बढेको छ र नयाँ शक्तिकै एउटा नेतृत्व चाहिँ देशमा छ यसलाई चाहिँ कसरी हेर्नुभएको
13: त्यही हाम्रो अब यहाँ मैले अहिले हामी त्यही कुरा गर्दैन त्यो हामी यो ठिक ठाउँमा यसमा पनि आउनुपर्छ तपाईँ हजुरले प्रश्न गर्नुभयो ठिक छ र चाहिँ के त भन्दाखेरि अब राम्रो नराम्रो के कारणले भएको रहेछ त भनेर भन्दाखेरि त अब त्यहाँ अब बाह्य पक्षबाट मिलेर ल्याएको परिवर्तनले राम्रो गर्दो रहेछ पहिला एउटा बेसिक कुरा हामीले यो बुझ्यौँ र यो बुझिसकेपछि तपाईँको 63 सालमा फेरि 12 महिने किन गरियो तपाईँको 7 सालमा नभएको कुरो फेरि 45 गर्नु हुन्थेन 45 भइसकेपछि 63 सालमा किन गरियो कस्तो विषय अब यिनीहरू नेता रहेछन् त अनि यो चाहिँ तपाईँको सात दल माओवादी भनेको नेता रहेछ देशको लागि रहेछ भन्ने कुरो अब कसरी भन्ने अब त यिनीहरू अब यिनीहरू अब यो त कुरो भन्नु पनि पर्यो चाहिँ नि भन्नु पनि पर्यो उहाँले हामी पनि चाहिँ हो कि भनेर पनि हामी पनि लाग्छ हामी पनि लाग्यो कि लाग्यो मान्छे भएर पो भन्न सक्छ नलगाए त यो त पञ्च हो भनिदिन्छ नि फेरि चाहिँ पञ्च राम्रै भयो हामी त पञ्च त होइन फेरि चाहिँ हामी पनि जेलियल घकै मान्छे हो त्यसो भएको हुनाले फेरि तपाईँको 63 साल रिपिटेसन किन गर्ने यो त कस्तो घुमरीमा भने एउटा भनेपछि 7 सालमा नभएको कुरो फेरि 47 सालमा दोहोऱ्यो भने फेरि 63 सालमा गर्दा 63 सालले के गर्यो भने सबभन्दा चाहिँ अप्ठ्यारो मुलुकलाई 63 सालकोले गर्यो र 63 सालको संविधान अन्तर्गतले गर्यो र त्यस अन्तर्गत दलले गरे चाहिँ एउटा कुरा चाहिँ त्यसो भएको हुनाले त्यो चाहिँ गरिनु हुन्थेन. इतिहासलाई पटक पटक दोहोऱ्याइयो. त्यो पटक पटक दोहोऱ्याएको इतिहासले त्यही कुरालाई दोहोऱ्याउँदाखेरि अब त्यो राम्रो गरे. त्यसबाट त हामी सचिन पर्यो, हामी ठिक ठाउँमा जानु पर्यो, हामी आफ्नै ठाउँमा आउनु पर्यो. र त्यस कारणबाट चाहिँ आएर त्यस्तो किसिमको त्रिसठीले पनि काम दिएन. त्रिसठीले काम नदिइसकेपछि यो चाहिँ तपाईँको पोहोरको भदौ र 23 र 24 विद्रोह भनेको के भने यसैको विद्रोह हो. यसैको विद्रोह विद्रोह यही कारणले भएको. त्यो यही कारणले भएको विद्रोह त के भयो भन्दाखेरि विद्रोह भइसकेपछि के गर्नु पर्थ्यो त भन्दाखेरि यो संविधानलाई चाहिँ हटाउनु पर्थ्यो. फेरि अर्को मिस्टेक गरियो कि त्यत्रो हाम्रो जब त्यतिखेर कुनै दलको अस्तित्व पनि छैन, कुनै दल पनि कहाँ छन् थाहा छैन. सेनाले सबैको चाहिँ के छ त भन्दा त्यो चाहिँ दलका नेताहरूले संरक्षण गरेको छ. जति गर्न सक्ने गर्यो, नसक्ने चाहिँ आम ठाउँमा त्यस्तो अर्को कुरा भयो होइन. तैपनि चाहिँ सेनाले चाहिँ देशलाई चाहिँ एउटा चाहिँ शान्ति सुरु अब के छ यिनीहरू सेना चाहिँदैन भन्छ. यिनीहरूले चाहिँ प्रहरी चाहिँदैन. बहुदल आँखी सबैभन्दा पहिला चाहिँ तपाईँको चाहिँ प्रहरीमा चाहिँ आक्रमण किन हुन्छ यहाँ बुझ्नुपर्ने छ. प्रहरी नभए प्रहरी सुरक्षा दिन भोलि आपतकाल पर्यो भने को त्यही प्रहरी सुरक्षा गरेका छैन यहाँ हुँदाखेरि चाहिँ त्यही आर्मीले गरेका छैन. म यसको कुनै पक्ष मैले त्यही कुरो भने बहुदल आइसकेपछि चाहिँ यहाँ सांसद घट्टा खाले सांसद हुन् त्यही प्रहरीमाथि आउँछन् त्यही सिडिओलाई बित्दैन. फेरि चाहिँ त्यो अरा कस संसारमा तपाईँको प्रजातन्त्र राशि सिडिओलाई कहीँ पिटेको छ हिँड्यानु पिट्दा कलेक्टरलाई के भयो त्यो क्रान्तिकारी हो. क्रान्ति त हामीले त्यो सिडिओले नराम्रो काम गर्यो भने त कानुनी कारवाही गरे भयो नि त. त्यहाँ के चिन्तन हो त्यो चाहिँ त्यस कारणबाट अहिलेको सुनार भन्ने बोलिरहेको छ फेरि होइन. त्यस कारणबाट चाहिँ के त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यो चाहिँ भयो भने त्यही यो अब तपाईँको कति चाँडै त्यो व्यवस्था असफल भएको छ भने अब 47 असफल बनायो 63 अर्को आएपछि त्यो फेरि भदौ र 23 यो फेरि असफल 23 होइन यो असफल भयो 63 पनि असफल भयो पटक पटक असफल पटक पटक असफल भइसकेपछि त हामी ठिक ठाउँमा जानु पर्यो नि त.
12: ठिक
13: ठाउँमा जानु होइन होइन अब ठिक ठाउँमा जानु पर्यो त संविधान बदल्नु पर्थ्यो नि त. चाहिँ संविधान त के हो भन्दाखेरि यो त त्यही 63 संविधान हो नि त, 72 संविधान हो नि त. चाहिँ त्यस कारणबाट के त भन्दाखेरि यो पनि अर्को भुल गराइएको हो क्या. फेरि विद्रोह ठिक छ, विद्रोह त यो व्यवस्थाले अति गरेको हुनाले मान्छेलाई चाहिँ बस्न खाना थिएन. बस्न खानाको कुरा त अति कति छन् कति छन् त्यतातिरको कुरा आमा ठाउँमा कति अब धेरै छन् होइन. त्यतातिरको अब बिन्दु गर्ने पनि धेरै छन्. त्यसैको उपज हो नि त त्यो चाहिँ त्यसको उपजमा तपाईँको फेरि त्यत्रो जनजनको क्षति किन हुने. फेरि तपाईँ 47 तपाईँ त्यत्रो महान आन्दोलन भनेको छ भन्छ 18 मान्छे भित्रिरहेको छ. 4 महिना फसाउनु 7 गतेबाट तपाईँको सहित वैशाख तपाईँको चाहिँ 11-12 के अरे तपाईँको 26 त्यतिखेर अब अहिले पनि पोहोर पनि 63-62 यिनीहरूले आन्दोलन गरे 63 गरेको थियो 3-4 महिना त्यो जनयुद्ध भनौँ त्यो चाहिँ विद्रोहदेखि बाहेकमा जम्मू 15-16 चाहिँ मान्छे भित्रिया छ भने एक दिनमा 100 मान्छे किने. यो पनि एउटा चाहिँ किसिमको एउटा चाहिँ गजब जता विद्यार्थीहरू भन्छ तिन कसले गोली हाने त्यो गोली हान्ने मान्छे फेरि कसले हानेको त्यसको कारवाही पनि हुँदैन. फेरि त्यसको छानबिन पनि हुँदैन भने यो त्यसको पहिले त्यो छानबिन हुनु पर्यो. र चाहिँ के त भन्दाखेरि जो जो मानिसहरूले चाहिँ तपाईँको चाहिँ त्यो 7 सालपछि तपाईँको चाहिँ 63 अथवा 47 जो चाहिँ देशमा गएर नराम्रो काम गरेका थिए, भ्रष्टाचार गरेका थिए, देश विरुद्ध काम गरेका थिए, त्यो मान्छेको कारवाही पनि कसैलाई हुँदैन. फेरि यसले त्यो कारवाही गर्न पर्यो. नयाँ हो भने नयाँ त हो त भने कलेबरमा त नयाँ आयो यो चाहिँ तर के संविधान त पुरानैमा बस्यो नि त. फेरि चाहिँ तपाईँ जतिसुकै चाहिँ तपाईँको मान्छे बदलियोस् तपाईँको उही गाडी चलाउनुहुन्छ भने त्यसको क्षमता त उही हुन्छ, त्यसको आरपिएम त उही हुन्छ, त्यसको चाहिँ पिस्टन त उही हुन्छ. त्यो मान्छे बदलिँदैमा तपाईँको त्यसको स्ट्रक्चर बदलिने होइन क्या. फेरि त्यस कारणबाट चाहिँ यो उनीहरूले राम्रो गरेको भए हाम्रो शुभकामना छ, हाम्रो विरोधको गुरु होइन. तर उनीहरूले के गरियो त अथवा गर्न लगाइयो अथवा के गर्यो त भन्दाखेरि त्यो आएपछि त 23-24 त अन्तरिम संविधानको कसरी बनाउने भनी छलफल गर्नुपर्नेमा सुशीला कार्कीलाई भयो प्रधानमन्त्री बनाएर उनले चाहिँ आम चुनाव गराए यसै अन्तर्गत चाहिँ जानु पनि त त्यहाँ थियो नि त. त्यहाँ थियो र त्यसमा चाहिँ के छ त भन्दा देशका चाहिँ अब अहिलेसम्म दलहरूबाट त नभइसकेपछि दलहरूबाट नभए भन्न यो नभएपछि देशको सम्पूर्ण शक्तिहरू सम्पूर्ण शक्ति भनेको यहाँको परम्परागत शक्ति, यहाँका धार्मिक शक्तिहरू, यहाँका पीठका चाहिने चाहिने तपाईँको चाहिने हाम्रो चाहिँ गुरुहरू होइन यी सबैलाई चाहिने तपाईँको चाहिने अब बौद्ध धर्मका चाहिने चाहिने विज्ञहरू, तपाईँ किराँत धर्मका विज्ञहरू, मत्स्यका विज्ञहरू, हाम्रो चाहिँ पुरानो शक्ति जुन छ, पुरानो जुन शक्ति छ त्यो शक्ति चाहिँ होला त्यो त्यसको एक किसिमको त्यसको चाहिँ पुरानो शक्ति भन्नाले राज संस्था पनि भयो. राज संस्था छँदैछ त बेलायतमा चाहिँ फालेर नभएपछि ल्याएर राखेको इतिहास होइन र त्यो मनभरि ल्याएको भने अब यो आफूले चलाउन नसकेपछि वृहत राजनीतिक छलफल गरौँ भन्नुपर्ने हो कि होइन त्यहाँ आफ्नो त्रुटि हो वृहत राजनीतिक छलफल गरेर अनि त्यसपछि चाहिँ नयाँ सल्युसनमा ल्याएको भए केही नराम्रो केही न केही हुन्थ्यो तर के अब तपाईँको चाहिँ के त उमेर कुरो होइन क्या संसार अमेरिकामा 85 वर्षको मान्छे पनि प्रधानमन्त्री हुन् सबभन्दा यहाँ चाहिँ राम्रो भनेको पश्चिमा हो कि होइन चाहिँ हो कि होइन फेरि यहाँ चाहिँ आफ्नो अनुकूलको व्याख्या कि कोही मान्छे बुढो चाहिने नराम्रो मान्छे र त त्यसले राम्रो काम गरिरहेको छैन ल ठिटो चाहियो भन्थ्यो कोही कहाँ महिला चाहियो भने कोही कहाँ दलित चाहियो भने कोही कहाँ मधेसी चाहियो भने कोही कहाँ भोटे चाहियो भने कहीँ हुन्छ यस्तो चाहिँ यो त विचारको हिसाबले मुल्क चलाउने दर्शनको हिसाबले चलाउने हो त्यस कारणबाट चाहिँ यो चाहिँ कि यो अनेक अनेक जाने जाने भाष्य ल्याएर यहाँ चाहिँ लिएर राखिदियो अब त्यसलाई चाहिने यहाँ अङ्गीकार सबै पक्षले फेरि चाहिँ गरिदिने चाहिँ गराइदिने त्यसो भएको हुनाले त्यो चाहिँ के थियो त भन्दाखेरि त्यही 24 त्यत्रो आन्दोलन भइसकेपछि नयाँ खाका अन्तरिम संविधान बनाऊ र त्यस अन्तर्गतको नयाँ चाहिँ सरकार बनाउनुपर्छ भनेर गएको भए हामी ठिक ठाउँमा पुग्यौँ त्यो चाहिँ यसले त के गर्यो भने हाम्रो संविधान त फेरि त्यही नै हो फेरि राजा सहितको भन्दा राजाको कुरा भन्दा पनि मान्छेले राजा राजा राजा राजा अरू चलाउँदै नसकेपछि अनि अरूबाट तपाईँको के राज संस्थाको बेलामा देशको चाहिँ विदेशी हस्तक्षेप थियो त्यो कुरो मनन गर्न परेन भनेको चाहिँ त्यसलाई बुझ्नु परेन राजा भनेको को देश निर्माण गर्नेमा अहम भूमिका निर्वाह गरेर आज पृथ्वीनारायण शाहको कारणले देश बनेको हो र कसैले अहिलेको सरकारले देश बनाउन सक्छ र काङ्ग्रेसले देश बनाउन सक्छ तपाईँबाट देश यत्रै नेपाल अर्को बनाइदियोस् ल यो के ठुलो कुरो नजरअन्दाज गर्ने यिनीहरू के हुन्छ कि यो चेतना के त कोही हुन्छ यस्तो संसारमा ल देश कतिले बनाउन सक्छ चाहिँ भने देश बनाउने कुरो यति ठुलो कुरो त्यसको परम्परामा मात्रै हामी चाहिँ के हुने रहेछ त हाम्रो देश रहने रहेछ भन्ने कुरो प्रमाणित भएन र यो प्रमाणित भएको कुरालाई हामीले त्यो सन् 47 लायौँ हामी सन् 63 लायौँ त्यो त भएन भनेर लागेको हो नि त राजा खराब भनेर लागेको हो कि होइन राजा त खराब त धेरै मान्छेले तपाईँको एउटा कुरो के छ भनेदेखि हामी सानसानो बच्चा पढ्दाखेरि है त्यो चाहिँ एउटा मान्छेले चाहिँ एउटा खसी चाहिँ बिक्री गर्नलाई चाहिँ लिएर आएको लिएर आउँदाखेरि उसले पनि यो चाहिँ कुकुर भन्यो अर्कोले पनि कुकुर भन्यो अर्कोले पनि कुकुर ए कुकुरले जाने फाल्यो भने चाहिँ हजारचोटि हाम्रो हामीसँग चाहिँ के भन्छ राजनीतिक भाष्य राजनीतिक न्यारेटिभ जुन चाहिँ त्यसको बनाउने कुरो छ हामीसँग रहेन क्या यो कस्तो भाषा बनाउने त अरूले बनाइदिन्छ अरूले हामीलाई बनाइदिनु भएन नि अरूको राजनीतिक भाष्यमा हाम्रो चाहिँ जनमतलाई चाहिँ हाम्रो चाहिँ त्यो गइसकेपछि यहाँ त कस्तो छ भन्दाखेरि यहाँ त गजबै रहेछ यो त युगको कुरो पनि होला के होला है नेपालमा कुनै पनि शक्ति चाहिँ तपाईँको पत्रकारहरू भए तपाईँको तपाईँको लेखकहरू भए थुप्रै छन् लेखन अब यहाँ होइन यस्ता चाहिँ मैहुङ भन्छन् ती लेखकहरू खगेन्द्र सङ्ग्रह लगायत छ नि सिके लालहरू थुप्रै छन् चाहिँ है अब सबैको नाम पनि आउँछ युग पाठक अब तपाईँको अबसम्म गएर तपाईँ चाहिँ के त भन्दाखेरि यो कान्तिपुरमा टोटल चाहिने छ त के त भन्दाखेरि सत्य कुरा कोही पनि नबोल्ने सत्य कुरा चाहिँ कोही पनि बोल्दैन र कोही पनि सत्य कुरा बोल्नलाई केले छेकेको छ यिनीहरूलाई चाहिँ त्यस कारणबाट चाहिँ हामी जबसम्म सत्यमा पुगिँदैन यथार्थमा पुगिँदैन त्यसको ग्रास रुटमा पुगिँदैन त्यहाँबाट चिन्तन उठाइँदैन त्यहाँसम्म के हुन्छ त भन्दाखेरि तपाईँको चाहे 16 वर्षको लगाएर राख्नुहोस् चाहे चाहिँ तपाईँको चाहिँ महिला महिलाको प्रधानमन्त्री बनाइ एकचोटि चाहिँ नेपालमा जाने प्रधानमन्त्री चाहिँ भएन नि त हाम्रो चाहिँ सुशीला जी भयो त कि प्रधानमन्त्री महिला हुँदैमा हुने कुरा हो र त्यो त होइन नि त त्यो चाहिँ नि अनि त्यो युवा हुँदैमा हुने कुरा हो र त्यो भइरहेको छ नि त अहिले 25 वर्षको त सभामुख छ त भनेपछि यी कुराहरू के भने होइन त्यो चल्ने भनेको त तपाईँको दर्शन चिन्तन भएमा तपाईँको के हो त भन्दा त्यो दर्शन चिन्तनले नै चाहिँ स्वयं चिन्तनले मनोचिन्तनले होइन विदेशीले बनाएको चिन्तनले होइन आफ्नो ओन तपाईँको चाहिँ आफ्नै प्रकारको चाहिँ चिन्तनको जब राजनीतिक विकास गर्न सकिँदैन तबसम्म तपाईँको चाहिँ कहीँ गुरुङ राखे पनि हुँदैन तमाङ राखे पनि हुँदैन अनि के ध्यान दिनु त्यही भनिरहेको छ नि त यो मधेसी राखिदिए हुन्छ भन्छ पहिले त्यो चाहिँ नि मान्छेलाई घुमाउने बाटो त्यसलाई अन्यल बनाउने
12: सबै
13: जाति सबै जात जातिको तपाईँको चाहिँ त्यो तपाईँ लहर तपाईँ सम्भावना हुन्छ तपाईँको त के भन्दाखेरि रोजगारी दिने हो तपाईँको शिक्षा दिने हो स्वास्थ्य दिने हो त्यो चाहिँ कुरामा त के हुन्छ त जो सक्षम छ उसको संरक्षण गर्ने हो यो कुरो तपाईँ

0: सेनापतिले किन 25 वर्षको केटो बनाइदिने त्यसो भनेदेखि लौ बनाएर देखाउँछ त्यसो भने यही सरकारले बनाइदियो हो नि त चाहिँ त्यस्तो नचाहिने कुरा गरेर हुन्छ तपाईँको ल मुख्य सचिव तपाईँको चाहिँ 16 वर्षको केटो बनाइदियो त चाहिँ तपाईँको हुँदैन नि त्यो नहुने कुरामा तपाईँको चाहिँ एकदम के थियो त भन्नुहुन्छ भने तपाईँको चाहिँ त्यो चाहिँ प्रधान सभामुख पनि तपाईँको चाहिँ महिला प्रधान न्यायाधीश पनि महिला राष्ट्रपति पनि महिला भर के त चाहिँ त्यस कारणबाट यी कुराहरू हुँदै होइनन्। यसको अर्थ हुनुहरूलाई मैले अपहरण गर्न खोजेको होइन तर के भन्दा क्षमता भएको छ भने त मै जो भए पनि हुन्छ नि सिद्धान्त छ दर्शन छ त्यसमा महिला हुनु हुँदैन भनेको होइन तर त्यो सिद्धान्त अन्तर्गत सक्षम मान्छे हुनुपर्छ भन्ने कुरा हो। तपाईँको चाहिँ म एउटा कुरा यहाँ थोरै राख्छु व्यवहारमा एउटा चाहिँ मसँग एउटा मोटर गाडी छ अब मोटर खै यहाँ चाहिँ काठमाडौँ जानु पर्यो काठमाडौँ जानु पर्यो मेरो चाहिँ मेरो छोरो पनि छ र मैले भने ड्राइभर अब काठमाडौँ जाने हो मैले त मेरो छोरालाई मायाला ल बाबु चाहिने मोटर चला भने होइन मोटर चला भने उसले त्यो चाहिने मोटर चलाउनु जानेकै छैन भने हामीसँग मरेन होइन यस्तो हामी मृत्युमा गइँदैन ल पाइलट बनाएर राखिदिउँ एउटा केटालाई जान्छ छोरो भने यस्तो कुरा गरेर हुन्छ सक्छ सक्छ उहाँ सक्छ जान ल डाक्टरलाई फिट छिट भनेर हुन्छ के यो कुरो होइन यो कुरो के झुट जसले एफआरसिएस गर्यो जसले एमबिबिएस गर्यो जसले पढ्यो त्यसले पनि बिमारी हेर्ने हो
1: क्षमतावान व्यक्तिलाई होइन नदिने यो खालको अवस्था आयो। अब अहिलेको अवस्थामा हेर्ने हो भने आर्थिक संकट बेरोजगारी र युवा विदेश पलायन भइरहेको अवस्था होइन यसलाई चाहिँ रोक्नको लागि अहिलेको राजनैतिक परिवर्तनले अथवा अहिलेको सरकारले केही व्यवहारमा परिवर्तन ल्याउने संकेत देख्नुहुन्छ
0: यो चाहिँ के भन्दाखेरि यसले चाहिँ के त भन्दाखेरि तपाईँको बाटो चक्ल्याउने कामहरू गरे होइन यो सुरुवात गरेकोमा हाम्रो समर्थन छ तर चाहिँ अब एउटा अनि अर्को कुरो के भन्दा जो जो भ्रष्टाचारी गरेका छन् तिनलाई चाहिँ तिनको सम्पत्ति रोकाउनु पर्यो रोका गरेको छैन नि त सम्पत्ति रोका हुनु पर्यो त्यो छानबिन हुनु पर्यो त्यो त केही पनि सुरु गरेको छैन केही घरमा तपाईँको यति धेरै चाहिने भ्रष्ट रहेछ भन्ने कुरो त त्यसले अब त्यो चाहिने मान्छेले अलिकति आनन्दी के भट्ट भन्ने मान्छे प्रधानमन्त्री कहाँ बसेर सारा मन्त्रीहरूलाई सम्झिन्छ त्यो त्यहाँसम्मको पनि रहेछ र त्यति चाहिँ पुगेन यो के त भन्दाखेरि चाहिने यसले सबै तपाईँको चाहिने हिजोसम्म सफल लगाएर हिँड्ने मान्छेको काठमाडौँमा घर कसरी भन्यो उनीहरू लाभ लाग्नु पर्ने तिनै मान्छे प्रजातन्त्रको कुरा गरेर हिँड्ने तिनै मान्छे चाहिँ आएर फेरि चाहिँ फेरि हामी पुनः भनेर चाहिँ अब कसले पठाउँछ त्यो कुरा त्यस कारणबाट कुरो के त भन्दाखेरि अब यसले चाहिँ गर्न त यही अन्तर्गत पनि गरिदिए त चाहिने अब यो अर्को संविधानतिर जाने जाने कुरो हाम्रो ठाउँमा छँदैछ त्यो अब समयले ल्याउला यिनीहरू पनि सबै नभइकन सुख छैन एउटा कुरा दोस्रोको यिनीहरू सरकारमा गइसकेपछि काङ्ग्रेस एमाले जुन चाहिँ काम गरेका थिए त्योभन्दा त अलिकति राहत दिने काम त गर्नु पर्यो नि मम्मी त रोकिएकै छैन तपाईँको चाहिँ तपाईँको चाहिँ सरकारी कार्यालयमा गयो एउटै यो यहाँ एउटा त्योतिर त्यहाँ जाऊ त्यहाँ जाऊ त्यहाँ जाऊ त्यहाँ कर तिर्न पाएँ तपाईँको चाहिँ मैले चाहिँ यो चाहिँ एउटा वार्डमा चाहिँ पैसा के अरे जग्गाको तिरो तिर्न गएको तिर्नै सकिनँ कहिले सर्भर छैन भन्छ कहिले चाहिँ के छैन भन्छ कहिले यस्तो भन्नु आ यस्तो सुशासन आयो त्यो त सामान्य आएको छैन तपाईँको गण्डकी हस्पिटलमा जाँदाखेरि के त्यहाँको सरसर जानु अलिअलि प्राइभेटमा जानुपर्छ हाम्रा चाहिँ एउटा चाहिँ मल नपाएर मलको व्यवस्था भयो यो त देखावटी काम त अब चाहिँ एउटा अब त्यो चाहिँ केही गरेको बाटो चक्ल्याएको तपाईँको सार्वजनिक जग्गा अझै पनि के छ त भन्दा थुप्रै जाने के छ त भन्दाखेरि ऊ परेका छन् तपाईँको के छ भन्दाखेरि चाहिँ नि अरूले चाहिने कब्जा गरेका छन् सार्वजनिक जग्गाको एउटा दुईवटा गरे त्यसको पनि तपाईँको स्वरूप त्यति कुनै निरन्तरता पाएको छैन भ्रष्टाचारमा पनि निरन्तरता पाएको छैन अब आयात प्रतिस्थापन तपाईँको जाने गरेर जाने घरेलु उद्योग अब केही कुराहरू त यसले गरेको छ गरेको कुरालाई गर्यो नि भन्नुपर्छ हामी निरपेक्षी गरिब के अरे हामी विरोधमा जाने कुरा आउँदैन जाने पनि हुँदैन म हामी म गएको पनि छैन तर जति अपेक्षा अनुसार चाहिँ गर्नुपर्ने कुराहरू हो यो सरकार पनि अलमलिएको चाहिँ देखिन्छ
1: अहिले नै हामीले सरकारलाई यसो गर्यो गरेन भन्ने बेला
0: भइसक्यो गर्यो उति गर्यो भन्ने कुरा त बेला भएको छैन होइन अब उनीहरूले पनि बिग्रेको हामी नलिने उनीहरूले जान्ने कुरा भयो होइन तर के त भन्दाखेरि जुन सुरुवात गरिनुपर्ने कुराहरू छन् नि त ती सुरुवात गरिनुपर्ने कुराहरूमा चाहिँ नि सुरुवात गरेको चाहिँ देखिँदैन हामीले हामीले निष्पक्ष भएर भन्दाखेरि जस्तो काङ्ग्रेस एमाले विरोध गरे जस्तो मेरो विरोध होइन मेरो कस्तो राम्रो काम गरेको भन्दा सपोर्ट पनि छ तर यो रस्ताले त पुग्दैन।

0: आगामी केही वर्षमा नेपालको राजनीति कुन दिशातर्फ जान्छ भन्ने अनुमान गर्न सकिन्छ?
1: मेरो चाहिँ नि विचारमा त के त भन्दाखेरि यो संविधानलाई बदल्नुपर्छ, यो संविधानलाई बदल्नुपर्छ, देश अनुकूल देशलाई हित हुने संविधान बनाइनुपर्छ। तपाईँको संविधानमा हजार थरी आएको छन्, संसारमा कहीँ पनि छैन, यस्ता आएको छन् जुन देशले त्यो देशको मुलुकलाई त्यसलाई राम्रै गर्दैन। तपाईँको सबैभन्दा तपाईँको विदेशीबाटै आएको भए पनि 47 सालको संविधान चाहिँ केही चाहिँ गनिमत रूपमा भलै त्यो चाहिँ चन्द्रशेखरजीले ल्याइदिएको संविधान भयो, र तपाईँको 63 को संविधान त देशको लागि हुँदै भएन, त्यो राजनीतिक आन्दोलन पनि मुल्डोको लागि चाहिँ रहेछ। र त्यसको प्रतिबिम्ब कहाँ हुन्छ त भन्नुहुन्छ भनेदेखि तपाईँको चाहिँ त्यही असफल देशले धान्न नसक्ने र त्यो अति भएको हुनाले नै के हो त भन्दाखेरि पहिलो संविधान विघटन हुनु परेको कारणै त्यही, त्यो पहिलो संविधानले त चाहिँ आखिर त्यसले त संविधान त्यति अप्ठ्यारो संविधान त बनाउन पनि नसक्ने रहेछ नि, किनभने त्यो जम्मै देशको विरुद्ध मात्रै थिए। अब त्यस कारणबाट त्यत्रो खर्च पनि हो, र दोस्रो संविधान भन्यो, दोस्रो संविधान पनि के छ त भन्दा मौलिक कुराहरू त तिनै राख्यो फेरि चाहिँ, त्यसो भएको हुनाले त्यतिखेरको रूपमा अब त्यो चाहिँ संविधान एउटा आउनु थियो हाम्रो नभएर अलमलिएको थियो आयो भन्ने कुरा त हामीलाई पनि भयो, तर त्यो संविधानले त चाहिँ के त्यसको हेर्दाखेरि त त्यसले के गरेको छ त भन्दाखेरि एउटा चाहिँ तपाईँको चाहिँ नेपालको धर्म संस्कृतिलाई ध्वस्त बनाएको छ। हाम्रो संसारमा तपाईँको कुरा के त भन्दाखेरि त्यसको आफ्नो किसिमको चाहिँ कुरा नै संसार हो, जस्तो चाहिँ प्रकृतिले नि के दिएको छ भन्नुहुन्छ भने एउटाको अनुहार आएको छ मिल्दैन, एउटाको चक्र आएको छ मिल्दैन, र तपाईँको आफ्नै किसिमको चाहिँ प्रकृतिले बनाएको हुन्छ, त्यो प्रकृतिले त्यसलाई बाट टेकेर त्यसमाथिबाट मात्रै के हुन्छ त भने त्यसले विकास गर्न सकिन्छ। अब हाम्रो के छ त भन्दाखेरि त्यो 47 सालको संविधानले नेपाललाई नै के गरेको छ त चिन्दैन, त्यसले नेपालको मूल तत्वलाई पनि त्यसले के इन्कार गरेको छ, इग्नोर गरेको छ, त्यस्तो पनि हुन्छ। त्यो मुलुकलाई नि चाहिँ यो मुलुक चाहिँ तपाईँको एकीकरण गरेको मुलुकलाई नि त्यसले यो होइन गलत हो उहाँ भनेर भनेको छ, कति ठुलो चाहिँ गलत गरी कुरा गरिएको छ चाहिँ भने त्यसमा तपाईँको के छ भन्दाखेरि तपाईँको काङ्ग्रेस जस्तो पार्टी र तपाईँको त्यतिखेरका मूलधार एमाले सरकार चलाएका पार्टीहरूले त्यसरी त्यो चाहिने तपाईँको त्यो माओवादीको चाहिने तपाईँको चाहिने नारामा तिनीहरू जानु हुन्थेन, एउटा कुरो तिनीहरू अब किन जानु हुन्थेन प्रमाणित देखाएर त्यसलाई चाहिँ त्यो माओवादी चाहिँ तपाईँकोलाई एकदमै प्रशासनिक ढङ्गले र तपाईँको चाहिने यहीँको आन्तरिक ढङ्गले त्यसलाई हल गरेर नियन्त्रण गरेको भएदेखि यो अवस्था आउने थिएन। त्यसलाई चाहिँ के छ पश्चिमा र इन्डियाको सम्झौतामा जुन गरे त्यसले यो सम्झौता यो भयो, त्यस कारणबाट अबको कुरा के हो त तपाईँले भन्नुभयो चाहिँ अब यो संविधानको सट्टा एउटा चाहिँ सबै चाहिँ एउटा चाहिँ त्यहाँको शक्तिहरूलाई राखेर एउटा देशभक्त संविधान बनाउनुपर्छ, र देशभक्त संविधान अन्तर्गत मात्रै अनि त्यसमा एबीसीडी जोसुकै गए पनि त्यो अन्तर्गत चाहिँ राम्रो काम गर्ने मान्छे चाहे युवा 26 वर्षको आए पनि ठिकै छ, अब चाहिँ 50-55 आए पनि ठिकै छ भन्ने चाहिँ लाग्छ। कुराकानी गर्दा गर्दै समय चाहिँ अब थाहै हुँदो रहेछ है। अन्तमा त यही नै हो, अब दुर्गा म्याम हजुरले चाहिँ बोलाएको थियो चाहिँ अब कहिलेकाहीँ अब कुरा गर्न पनि के आफ्नो मनका कुराहरू भन्ने ठाउँ पनि चाहिने भन्न पनि मन लाग्ने होइन, त्यस्तो भनेर हामी अब त्यस जे पाए बोल्दै ऊ गर्दै हिँड्ने भन्ने कुरो पनि हुँदैन होइन, हामीलाई चाहिँ एउटा जनतालाई पनि सुसूचित पनि हुने र चाहिँ यो कुरा यस्तो हो भन्ने कुरामा चाहिँ दुई चार शब्द चाहिँ आफूले जाने बुझेको तपाईँहरूको चाहिँ एफएम मार्फत चाहिँ भन्नु पाउँदाखेरि तपाईँहरूको परिवारलाई म चाहिँ धन्यवाद दिन चाहन्छु। र अहिले चाहिँ छोटकरीमै भन्यो कुराहरू त अब धेरै अब यो हाम्रो सानो छलफल अब सबै कुरा भनेर भेट्ने कुरो पनि होइन र सबै कुराको ज्ञान एउटै मान्छेमा हुने कुरो पनि होइन, फेरि चाहिँ हरमा लिमिटेसन आफ्नो ठाउँमा हुन्छ सीमित हुन्छ, र चाहिँ अब अहिले आएर फेरि तपाईँले नयाँ युवाहरूको चाहिँ आयोको भन्ने कुरामा पनि अब यही संविधान अन्तर्गत यिनीहरूले पनि के गर्न मिल्दैन, त्यसो भएको हुनाले नेपालको चाहिँ दिगो शान्तिको लागि र दिगो नेपालको पनि रक्षाको लागि चाहिँ नै सबै शक्तिहरू चाहिँ यहाँ सबैहरूलाई शक्ति बनाएर राष्ट्र संस्था मात्रै होइन राष्ट्र संस्था पनि हुन् र चाहिने अन्य शक्तिहरू पनि छ, नेपालको चाहिने तपाईँको चाहिने सेना पनि छ, सेनालाई पनि सेनाले गलत गरेको छ कतिपय ठाउँ त्यो, तर सेना चाहिँ सेना हाम्रो नेपालको चाहिने सेना नभइकन देश रहँदैन, यहाँ त सेना पनि विघटन गर्नुपर्छ भन्ने कुराहरू पनि आए, र सबैको चाहिने एउटा चाहिँ मैले अहिले भने सबै यहाँको चाहिने सबै बाहिर परेको जुन 63 बाहिर पारेको शक्तिहरू जुन छ, यहाँको धार्मिक शक्तिले बाहिर पारेको छ, यहाँको मूल चाहिने उसलाई चाहिँ बाहिर पारेको छ, यहाँको सीमे भूमि भए सबैलाई बाहिर पारेर अनि आएको संविधानले भूतप्रेत गर्ने संविधान यो संविधान त भूतप्रेत हो त्यो भएको हुनाले सबै चाहिने यहाँको चाहिँ हाम्रा नागहरू हाम्रा चाहिँ भाइरहरू हाम्रा भाइरहरू यहाँको चाहिँ योगीहरू सबै राखेर चाहिँ के छ त भन्दाखेरि चाहिने नयाँ सोच नयाँ आधारमा नयाँ चाहिँ राजनीतिक एकता यो मात्रै मुलुकलाई जोगाउन सक्छ नत्र भने यसैको निरन्तरता त्यसमा जोसुकै आए पनि केही गर्न सकिँदैन यही नै हो चाहिँ मेरो अन्तमा
0: हस् धेरै धेरै धन्यवाद छ समयको लागि आज हामीले छलफल गर्यौँ अहिलेको राजनैतिक अवस्था र यो परिवर्तनसँग जोडेर विगतलाई पनि जोड्ने कोसिस गर्यौँ राजनीतिक चिन्तक एकदमै चासो राख्ने व्यक्तित्व हुनुहुन्छ शिव बहादुर बराल उहाँसँगको कुराकानी प्रस्तुत गर्यौँ पक्कै पनि जनताले अब केवल सरकार परिवर्तन मात्रै चाहेका छैनन् नेपाली जनताले एउटा युवा व्यक्ति देशको नेतृत्व सम्हालिरहँदाखेरि प्रधानमन्त्री भइरहँदाखेरि धेरै आशाहरू जगाएको छ उनीहरू आफ्नो दैनिक जीवनमा परिवर्तन चाहन्छन् महँगी नियन्त्रण होस् भ्रष्टाचार घटोस् रोजगार सृजना होस् युवाहरू विदेश जानुपर्ने बाध्यता कम होस् शिक्षा र स्वास्थ्य सर्वसुलभ बनोस् र राज्यका सेवा सहज रूपमा नागरिकको घर दैलोमा पुगुन् भन्ने जनताको अपेक्षा छ राजनीतिक नयाँपनको अर्थ केवल राजनीतिक अनुहार फेरिनु मात्रै होइन नयाँपन भनेको नयाँ सोच नयाँ कार्यशैली पारदर्शिता जवाबदेही र परिणाममुखी शासन हो त्यसकारण यही खालको परिणाममुखी शासन होस् भन्ने कामना व्यक्त गर्दै र अब साँच्चै नै नेपालको मुहार फेर्ने गरी काम होस् भन्ने कामना व्यक्त गर्दै आज समय दिनुभयो आजका अतिथिलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित आउने नै छौं त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: नमन लायो।
2: आफ्ना बाबू नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 01-452-966, 98-460-0085, 98-067-045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन, स्वच्छ समाज, खुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास,
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम। हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौं हृदयको आवाज। नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौं। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दैछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजको आजको अतिथि हुनुहुन्छ मैदान आमा समूहको संस्थापक, पूर्व अध्यक्ष, वर्तमानमा नाथ सदस्य, हिमालय क्लबको पूर्व उपाध्यक्ष, पोखरा 16 मैदान निवासी सरस्वती खड्का। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि आजभोलि यहाँको व्यस्तता केमा छ?
1: आजभोलि अब बुढो नि भयो बाबु, अब घरै केटाकेटी नाति नातिना, कहिले छोरीका हुर्काइयो, कहिले छोराका हुर्काइयो, अब आफै बुढो भइयो। अब बुढो भइयो, घरै यसो दान धर्म गर्ने ठाउँ जाने, संघ संस्थामा यसो आफू यसो दुई चार पैसा दान गर्ने, अब आत्मज्ञानतिर त्यता जान्छ, मंगलबार र शनिबारतिर भुलिन्छ।
0: भनेपछि आफ्नो घरैसिक काम र समय बचेको खण्डमा सामाजिक काममा,
1: सामाजिक काममा अब त्यस्तो परे ठाउँमा त्यहाँ नै जान मन लाउँछ, गइन्छ।
0: अहिलेको यहाँको व्यस्तता चाहिँ त्यो भयो। अब यहाँ मैदान आमा समूहको संस्थापक हुनुहुन्छ, अलिकति यो भनेको हाम्रो वडा नम्बर 16 एउटा चर्चित एकदम सम्माननीय संस्था हो, यसको स्थापना बारे यहाँ संस्थापक भएको नाताले त्यसको बारेमा, यसको पृष्ठभूमिको बारेमा बताइदिनुहुन्छ कि?
1: यसको जम्मा भएको त हामी धेरै 50 सालमै होला, हामी दिदी बहिनी सबै जम्मा भएर जुटेर, अनि पछि अब दर्ता गर्नुपर्छ, बाहिरबाट पनि यसो सहयोग माग्न सजिलो हुन्छ भनेर सबै दाजुभाइले नि त्यस्तो भन्नुभयो, सुझाव सल्लाह दिनुभयो, अनि त्यहाँबाट हामीले दर्ता गर्न चाहिँ 52 सालमा दर्ता गरियो।
0: यो स्थापना भएको र हजुरहरू जम्मा हुन थालेको चाहिँ त्योभन्दा पहिला?
1: त्योभन्दा धेरै पहिला, अन्त हामी दर्ता गरेको थियौँ, बुढा बुढा थियौँ, त्यसमध्येमा पढेका भनेको 3-4 जना थिए होला, हामी 50-60 जना मान्छेमा 3-4 जना पढेको थिए होला, अरू सबै अनपढ मान्छेले जम्मा गरेको। यो
0: जम्मा हुनुपर्छ भन्ने चाहिँ कसरी किन लाग्यो हजुरहरूलाई?
1: हामीले अब त्यसरी त्यो यसो भोज भतेरा भाँडा चाहियो भने अहिले पो क्याटिन भयो, त्यस्तो छ्यापछ्याप्ती उबेला त ताउला खोल्न पर्ने, प्लेट गिलास खोज्न पर्ने, अनि कस कहाँ माग्न जाने, ओहो एकदम कसैले त वचन लाउने, ताउला दिनलाई गाह्रो हुने, कसार भुट्न पर्ने, ताउलोमा भुटेर उचालेर खनाउनु पर्थ्यो, त्यस्तो गाह्रो थियो। अनि दिदी बहिनी सबै जुट्यौँ, एउटा ज्ञान दिदी भन्ने हुनुहुन्थ्यो त्यहाँ बस्ने, दिदीहरू पुतल दिदी, गोमा खड्का, यस्तो दिदीहरू, अम्मी दिदी, यस्तै मेन मेन मान्छे भएर यसरी जम्मा हौँ र यसरी भाँडा जोडौँ भनेर हामी माथि यता पूजा थर यता पानी ट्याङ्कीसम्मको मान्छे जुटाएको हो। पछि चाहिँ उहाँहरू अब खै पार्टीगतको हिसाबले के अरे मनमोटा भयो, फुट्नुभयो उहाँहरू। हामी मैदान आमासम्म यहाँ महेन्द्र गुफादेखि मैदानसम्मको हामी अहिलेसम्मै छौँ, त्यतिखेर 50-60 जना थियौँ, अहिले त 150 जना पुग्नु लागिसके।
0: भनेपछि त्यति बेला केही विवाह व्रतबन्धन गर्दा भाँडाकुँडाको अभाव भयो, धेरै ठाउँमा हिँड्नु पर्ने भयो, त्यो भएर एउटा समूह गठन गरौँ न त भन्ने चाहिँ हजुरहरूको सोच आयो?
1: समूह गठन गरौँ अनि भाँडा किनौँ।
0: हजुर,
1: अब एउटा व्यक्तिले किनेर साध्य हुन्न यो भनेर भाँडा किनियो, अनि कति वर्षसम्म मेरो घर माथि छाना मात्रै लागेको थियो ढलान, त्यही ढलनमाथि 4-5 वर्षै 5-7 वर्षै त्यसरी राखियो, त्यही ढलनमाथि मैले त्यही गनेर दिने त्यही राख्ने गरेर कति वर्ष राखियो म त्यतिखेर कोषाध्यक्ष थिएँ
0: हजुर हजुर चाहिँ संस्थापक कोषाध्यक्ष अध्यक्षको हुनुहुन्थ्यो त्यति बेला
1: त्यतिखेर लक्ष्मी बस्नेत
0: ए लक्ष्मी
1: अध्यक्ष थिएन सचिव चाहिँ सीता बस्नेत हुनुहुन्थ्यो
0: हजुरहरू यो चाहिँ
1: संस्थापकको
0: ग्रुप हुनुभयो कार्य समिति
1: त्यस्तै गरेर
0: पहिला यसै चलाउनु भयो अनि पछि फेरि आधिकारिक बनाउनु पर्यो भनेर हजुरहरूले 2052 सालमा दर्ता गर्नुभयो
1: दर्ता गर्यौँ दर्ता गरेपछि त्यहाँ काली खोला एउटा बाटो बनायौँ
0: हजुर
1: मैदान प्रतिष्ठाले बनायौँ प्रतिष्ठालाई नै हाम्रै पैसाले बनाएको सिँढी पनि हाम्रै पैसाले बनाएको त्यतिखेर कृष्ण थापा मेयर हुनुहुन्थ्यो नगरपालिकामा लक्ष्मी र म कति दिन धायौँ पैसा त्यहाँ दिनुहुन्छ अरे भनेर मिल्दै मिलेन नगरपालिकाबाट पैसा एउटा पैसा नि मिलेन हामीले उतिखेर त 40-50 हजार कति खर्च गरेर प्रतिष्ठा बनाएको थियौँ मैले डाङडुङ भत्काइदिए
0: भनेपछि हजुरहरूको पहिला यस्तै ग्रुप भयो अनि पछि संस्था दर्ता गर्नुभयो अनि त्यो दर्ता गरिसकेपछि चाहिँ यो पैसा जसरी हजुरहरूले सामाजिक कार्य गर्नको लागि पैसाहरू कसरी जम्मा गर्न थाल्नुभयो अनि
1: पैसा जम्मा गर्न नि गाह्रो थियो त्यतिखेर त अब अरबको लाउरेहरू आउँथे त्यहाँ हामी रातभरि गीत गाउन जानु पर्थ्यो रातभरि गीत गाउन गएर दिनुहुन्थ्यो पैसा त्यसरी जम्मा गर्थ्यौँ कहिले त राति गयो घर खाना साना केटाकेटीलाई ल है सुत भनेर कहिले कहिले त बेलुका आउँदाखेरि ढोका लगाइदिने चित्ताउँदा चित्ताउँदा हैरान हुने बाले बाहिरबाट त्यस्तो हैरान गरेर हामी राति हिँड्थ्यौँ दिदी बहिनी दिउँसो त कहाँ हिँड्न पाउने मेलापाता हिँड्न पर्यो दिउँसो त हिँड्ने फुर्सदै थिएन त्यसरी बेलुका हिँडेर अलिअलि अलिअलि अलिअलि जम्मा गऱ्यौँ
0: र ती जम्मा गरेको पैसाले चाहिँ सामाजिक कार्य गर्नुभयो
1: सामाजिक कार्य गर्यौँ
0: हजुर अनि त्यति बेला ब्याङ्क खाता खोल्नुभएको थियो कि जम्मा गरेर कसैको व्यक्तिका अब हजुरको सदस्य भएको नाताले त्यति बेला जम्मा भएका पैसाहरू ब्याङ्कमा लाने डिपोजिट गर्ने गर्नुहुन्थ्यो
1: केही व्यक्तिले कति जम्मा हुन्थ्यो र अलिअलि हुन्थ्यो
0: हजुर
1: त्यो व्यक्तिले
0: हिसाब
1: किताब गर्ने राख्ने
0: हजुर
1: धेरै हुन्थेन
0: हजुर
1: अनि यस्तै सामाजिक काममा लगायो खर्च अर्यो अनि कुनै भाँडा पुगेन भने त्यो भाँडा किन्यो अब दुईटा पहिला किनेको थियौँ भने अनि पछि तिनवटा चारवटा गरेर थप्दै थप्दै गयौँ हामीले भाँडा पहिला प्लेट मात्रै किनेको थियौँ पछि थाल किन्यौँ अनि त्यस्तै अब फेरि कसर भुट्ने कराही किन्यौँ त्यस्तै त्यस्तै गरेर त्यो जम्मा भएको पैसाले भाँडा किन्दा किन्दै थप्दै थप्दै गयौँ अहिले त्यही भाँडा घाँडो भयो
0: अब
1: सबै बद्लियो फेरि ल हेर्नु है जम्मै अब अहिले जम्मै पार्टी र के आयो त्यो भाँडा चाहिँ अहिले त्यहाँ एकदम झ्याउ भयो
0: समय बदलियो भनेपछि यहाँ चाहिँ संस्थापक कोषाध्यक्ष अनि त्यसपछि अध्यक्ष पनि हुनुभयो अध्यक्ष पनि हजुर भनेपछि लामो समयसम्म मैदानामा समूहमा यहाँ चाहिँ आबद्ध हुनुभयो
1: एउटा कोही पनि अग्रसर नहुने
0: हजुर
1: है अगाडि सर्ने नमान्ने कोही पनि
0: हजुर
1: अब यस्ता छोरी बुहारीहरू सबै अब त्यस्तो थिएनन् आफ्नै केटाकेटी साना थिए छोरी बुहारीहरू आएकै थिएनन् कसैका नि है अहिले पछि अनि छोरी बुहारी आसि अनि जिम्मा लाग्यो
0: कति वर्ष जति यहाँहरू सबै यो पहिलो हजुरहरूको संस्थापक जुन एउटा कार्य समिति भनौ एउटा ग्रुप भनौ त्यो चाहिँ कति लामो समयसम्म हजुरहरू अगाडि बढिसकेपछि अनि छोरी बुहारी भनौ कि अथवा दोस्रो पुस्ता भनौ उहाँहरूलाई चाहिँ कहिलेतिर हस्तान्तरण गर्नुभयो
1: यकिन भन्न त सकिन्न होला कहिले अब हिँड्न त हामी हिँडिरहेका छौँ अहिलेसम्म त तिनीहरूलाई अग्रसर
0: तिनीहरूलाई
1: अग्रसर पारेर हामी पछाडि छौँ त त्यो 12-15 वर्षै भइसक्यो होला
0: 12-15 वर्ष
1: छोरी बुहारीहरूले चलाखान छोरी भन्दा नि
0: बुहारीहरू
1: छोरी त अब अर्का घर दिनुपर्ने गइसके बुहारीहरूले चलाखान राम्रै गरेर
0: पहिला हजुरहरूले जति एउटा सक्रिय भूमिकामा चलाउँदाखेरि त्यसमा पुरुष दाजुभाइहरूको सहभागिता कस्तो थियो उहाँहरूले कसरी सहयोग गर्नुभयो हजुरहरूलाई
1: गर्नुहुन्थ्यो हामीलाई त एकदम धेरै सहयोग गर्नुभएको त्यति बेला बेनी बाबुले
0: हजुर
1: उदय दाईले नि सहयोग गर्नुहुन्थ्यो
0: हजुर
1: त्यो पत्रशाला बनाउने बेला नै उदय दाईले धेरै सहयोग गर्नुभयो त्यहाँ मा जहाँ बनाउनु दिन्न भनेर कतिले विरोध गरे उदय दाईले म भएँ ल बनाओ भन्नुभयो उदय दाईले र बनाएको हामीले त्यतिखेर दाईहरूले सहयोग गर्नुभएको एका दुई मात्रै हुन् त्यस्तो
0: पुरुष दाजुभाइहरूले सहयोग
1: गर्नुभएको
0: कतिपय कुराहरू हजुरहरूलाई भनौँ न अब यो संस्था दर्ता बनाऊ नवीकरण बनाऊ कानुनी कुराहरू भयो प्रशासनिक कुराहरू भयो त्यो पनि सिकाइदिनु
1: बेनी बाबुले त्यहाँ सबै कुरा सिकाइदिएर अनि त्यो पनि गरियो
0: पछि बिस्तारै विकास हुँदै आयो
1: अहिले
0: अनि हजुरहरू त्यति बेलाको समूहमा जस्तो अब दर्ता भइसक्यो पुरुष दाजुभाइहरूले नि सहयोग गर्नुभयो अनि जस्तो आमा समूहहरू त भर्खर सुरुवात हुँदै थियो होला त्यति बेला, अनि हजुरहरू यो तीज कार्यक्रमहरू भयो, अब यो भजन भयो, यसमा कस्तो सहभागिता हुन्थ्यो मैदानामा समूह?
1: एकदम हो, हामी मैदाना गएपछि सबजना हाम्रै ग्रुपमा हेर्न आउने, यस्तो रमाइलो गर्थ्यौँ हामीले। हामी उमेर हुँदाखेरि त हामी बिहान देखाउनु त बेलुकासम्म नाचेन नथाक्ने त्यस्तो थियो।
0: हजुर,
1: हामी 5-7 वर्षै फर्स्ट भइयो होला त्यहाँ
0: तीजको
1: कार्यक्रममा मैदाना। कतिपयले अब यस्तो गरे दादाली गरे यिनीहरूले खालि मैदानलाई मात्रै दिए भनेर पनि भने होइन। अनि अलि पछि अनि ऊ कार्यक्रम पनि बदलियो, के गर्न लाए अनि हामी पनि सकिएन।
0: भनेको त्यो तीज कार्यक्रमको साथसाथै अरू अरू आमा समूहहरूबाट आयोजना हुने, अरू ठाउँमा पनि भाग लिन
1: जान्थ्यौँ जान्थ्यौँ नि।
0: हजुर,
1: हामी बाढी पीडितलाई सहयोग गर्ने
0: रेड क्रसमा हजुर
1: रेड क्रसले कार्यक्रम राखेको थियो न्यू रोडमा।
0: हजुर,
1: त्यहाँ आएको थियौँ, त्यहाँ पनि हामी फर्स्ट भएर गएको।
0: अनि भजनहरूमा पनि भाग लिनुहुन्थ्यो?
1: भजनमा पनि लिन्थ्यौँ नि। अब यस्तो पहिला च्याप्ची थिएन भजनको त।
0: हजुर,
1: अहिले बरु धेरै ठाउँमा त्यसरी चलाइराख्नु भयो है। त्यतिखेर भजन त्यति साह्रै थिएन।
0: त्यसमा पनि भाग लिनुभयो? हजुर, मैदान आमा समूह वडा नम्बर 16 रहेको एउटा बलियो संस्था हो, जसमा सरस्वती खड्का अनि लक्ष्मी बस्नेत, गोमा खड्का अनि त्यसपछि धेरै यस्ता अतुलनीय नामहरू उहाँहरूले आफ्नो एउटा व्यस्तताको समय दिनभरिको चुलो चौको आफ्नो काम गरेर पनि बेलुका समाजलाई केही गर्नुपर्छ, समाज परिवर्तन गर्नुपर्छ, आमा दिदी बहिनीहरू अगाडि बढ्नुपर्छ भन्ने एउटा पवित्र भाव राखेर अगाडि बढ्नुभयो। र जुन आमा समूह अहिले एउटा हाम्रो टोलको भनौँ अथवा वडा नम्बर 16 गौरव भएर झल्किरहेको छ, यसरी यहाँहरू हिँडिरहँदा अब पुरुष दाजुभाइहरूले सहयोग त गर्नुभयो, घर परिवारको यहाँहरूलाई कस्तो सहयोग हुन्थ्यो? सबै आमा दिदी बहिनीहरूलाई अब सानो सानो बच्चा आफ्नो कार्य पनि गर्न पर्यो अनि फेरि निस्केर जान पर्यो, त्यसलाई चाहिँ कसरी मिलाएर अगाडि बढ्नुभयो?
1: ओहो, फकाई फुलाई गरेर बुढोलाई फकाउन पर्ने, केटाकेटीलाई फकाउन पर्ने, हामी यस्तोमा जानी हो ल है, खानु खाना खाम आउनु त खाना खाम भनी फकाएर केटाकेटीलाई खुवाएर बुढोलाई खुवाएर अनि त्यहाँबाट चाहिँ निस्किन्थ्यौँ। केटाकेटी हाम्रा एकदम ज्ञानी थिए पहिलाका केटाकेटी, अहिलेका केटाकेटी जस्तो होइनन्, हाम्रा बेलाका केटाकेटी त असाध्यै ज्ञानी, जे जे त्यही खान्थे, ल यस्तो गर है भन्थे, त्यस्तै गर्थे। अब अहिलेकालाई आमा बाउ त्यहाँ बसेर बल्ल होमवर्क गर्न लाउनुपर्छ, हाम्रो छोराछोरी त त्यसै होमवर्क गरे पढे, हामी बुवा पनि त्यस्तो अब कर्मचारीहरू बाहिर बाहिर हुन्थे, छोराछोरीहरूले आफै पढे आफै आफ्नो खुट्टा उभिए, ज्ञानी थिए हाम्रा छोराछोरी। अब त्यसरी घरकालाई नै सम्झाइ बुझाइ गरेर अगाडि बढियो
0: भनेपछि हामी सबै महिला दिदी बहिनीहरूले हरेक क्षेत्रमा एउटा आमा समूह जस्तै हरेक क्षेत्रमा भनौ समाजमा समाजसेवा आफ्नो एउटा व्यक्तिगत जिन्दगीलाई अगाडि बढाउनलाई मिलाइयो भने, घर परिवारलाई मिलायो भने चाहिँ बाहिर निस्केर समाजलाई पनि योगदान पुर्याउन सकिँदो रहेछ। यसरी योगदान पुर्याइरहँदा धेरै लामो समयसम्म मैदान आमा समूहमा आबद्ध रहनुभयो र अरू यो बाहेक अन्य संघ संस्थामा पनि यहाँ आबद्ध रहेर कार्य गर्नुभयो कि गर्नुभएन?
1: क्लबमा गइयो अलि वर्ष,
0: हिमालय
1: क्लबमा,
0: त्यहाँको पनि यहाँ पूर्व अध्यक्ष। हजुर, त्यसमा यहाँले कस्ता कस्ता कार्यक्रमहरू गर्नुभयो, कस्तो रमाइलो भयो त्यसमा गर्दा, त्यसको केही अनुभवहरू?
1: त्यसमा नि रमाइलो भयो, तर हामी महिलाहरू भन्दा पुरुषहरू धेरै हुनुहुन्थ्यो होइन, उहाँहरू अग्रसर भएर काम गर्नुहुन्थ्यो, हामी त पछि पछि यसो हिँड्ने हो।
0: हजुर,
1: हिँड्ने हो, रमाइलो गरियो।
0: हजुर, त्यसमा महिला दिदी बहिनीहरू नि अगाडि बढ्न पाए, सकिँदो रहेछ कि सकिँदो रहन्छ होला भन्ने त्यस्तो कहिले आयो कि आएन?
1: पढे लेखेका अलि हुने भने त सकिन्थ्यो, किन नसकिने, हामी त अलि नपढेको हुनाले पछाडि हटियो। अब अहिले त पढे लेखेका छोरी बुहारीहरू छन्, अगाडि बढेछन् छन्, अलि किन नहुने छन् नि। उतिखेर त हामीले त अब त्यसरी पढ्न पाइएन, पढे भए हामी नि कहाँसम्म पुगिन्थ्यो होला जस्तो लाउँछ अझै नि।
0: भनेपछि हिमालय क्लबमा पनि हजुर उपाध्यक्ष पदसम्म पुग्नुभयो र त्यसलाई पनि अझ महिला दिदी बहिनीहरूले मौका पाए भने त्यसलाई पनि एउटा नेतृत्व लिएर अगाडि बढ्न सक्छन्?
1: सक्छन्, किन नसक्ने, कस्तो कस्तो गरेछन् महिला दिदी बहिनीले होइन, किन नसक्ने, सक्छन् नि, त्यहाँ केही ऊ छैन।
0: अनि यहाँले यसरी विभिन्न पदमा रहेर आमा समूह क्लब अरू धेरै सामाजिक संस्थाहरूमा आबद्ध भएर हिँडिरहँदाका त्यस्ता कुनै रमाइला घटनाहरू रमाइला क्षणहरू केही यहाँ सबैलाई सुनाउन चाहनुहुन्छ?
1: खोइ त्यस्तो रमाइला क्षणहरू त हो, त्यही नाच्ने गाउने अरे रमाइलो अरियो, अब त्यस्तो हामी अहिलेको केटाकेटी घुम्न जाने, कहाँ जाने, होटलमा जाने, रिसोर्टमा जाने त्यस्तो चलन थिएन बाबु, रमाइलो गर्ने है। हाँसो मजा गर्ने हो उही दिदी बहिनीसित हाँसो मजा गरे उही सकियो. तिनै दिन रमाइलो थियो, उमेर पनि थियो, खाएको पनि जे पनि पचिन्थ्यो होइन, मिठो नमिठो. अरू थोक रमाइलो त के हो र कतिपय दिदी बहिनी रमाइलो गर्ने दिदी बहिनीहरू गइसके है. खासै अब धेरै पनि छैनन् दिदी बहिनीहरू हामीसित जुटेका दिदी बहिनीहरू. हामीले त उतिखेर दलितहरूलाई पनि समेट्ने काम के सबै अघि बढ्नुपर्छ भनेर हामी दलितलाई नै समेट्ने काम. अझै पनि हामीसित छन् दलितहरू हाम्रो आमा पार्टीमा.
0: भनेपछि यसरी अब दिदी बहिनीहरू हिँड्दा ओर्दा कुनै प्रोग्राममा जाँदा होइन रमाइलो त पक्कै भयो हजुर. त्यहाँबाट सिक्ने जस्तो हुन्छ नि यसरी समूहमा हिँड्दै गर्दा मैले यो सिकेँ अथवा सिकाउने मौका पाएँ भन्ने यहाँलाई कतिको अनुभव भयो त्यो चाहिँ सिक्ने र सिकाउने एउटा अनुभव. महिला दिदी बहिनीहरू सबैजना जम्मा भएर हिँड्दा यहाँलाई उहाँहरूबाट केही सिकेँ जस्तो अथवा आज मैले यो ग्रुपमा यो सिकाएँ भन्ने जस्तो त्यस्ता खालका धारणाहरू
1: सिकाउने त अब अर्थमा सिकाउने त हामी त कमै भयौँ. हामीले त किसानीमा सिकायौँ नि केटाकेटीलाई. अब छोरी बुवालाई त किसान अब यस्तो गर्नुपर्छ, यो धान गरे यस्तो हुन्छ, कोदो गरे यस्तो हुन्छ, कोदोलाई यस्तो गर्नुपर्छ, मकैलाई यस्तो गर्नुपर्छ, तरकारी यो तरकारी लाए यस्तो हुन्छ भनेर हामी त किसानतिर सिकायौँ. त्यो हामीले जानेको अनुभव सिकायौँ. अरू थोक त अब सिकाउने खुबी पनि थिएन हामीसित होइन र लेख पढेका नै. अब हामी त्यो बाहिर त्यति धेरै उ गरेका नै. अब हामीले अनुभव भनेको त्यही छोरी बुहारीहरूलाई त्यही सिकायौँ.
0: एउटा सामाजिक क्षेत्रमा पनि घरायासिक क्षेत्रमा पनि एउटा सफल महिला हुनुहुन्छ हजुरले. मिलाउँदै अगाडि बढ्नुभयो, बढाउनुभयो. सबै दिदीबहिनीहरूको लिडर पनि हुनुभयो, अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष भनेको त लिडरसिप भएर काम गर्ने व्यक्ति हो. यसरी अब यहाँ त मैले मलाई थाहा भए अनुसार यता पनि गर्नुभयो, अलिकति यहाँ देश विदेश पनि घुम्नुभयो भनेको यहाँसँग धेरै अनुभवहरू छन्. अब हाम्रा दिदीबहिनीहरूलाई अब आफ्नो यो समाजमा होइन अगाडि बढ्ने, अब बाहिर पनि हिँड्ने, यी सबै गर्नलाई अगाडि बढ्नलाई के हुनुपर्छ जस्तो लाग्छ? हाम्रो दिदीबहिनीहरू कसरी अगाडि बढ्यो भने
1: हजुर आफू सक्रिय हुन पर्यो, आत्मनिर्भर त गर्नु हुन पर्यो होइन. भगवान छन् मेरो यहाँ
0: हजुर,
1: सबैलाई राम्रो गर्नु पर्यो, सबैलाई राम्रो दृष्टिकोणले हेर्नु पर्यो
0: हजुर.
1: त्यो गर्यो भने सफल भइन्छ. भगवान छन् मेरो यहाँ भनेर सबैलाई मेरो भगवानले के भन्नुहुन्छ होला त्यस्तो बोल्यो भने भनेर भन्यो भने त्यसै सफलता भइन्छ.
0: सफल भयो. थोरै विदेश भ्रमणको नि अनुभव.
1: विदेश भ्रमण त के भन्यो र अब स्वर्ग हाम्रो नेपालको देखि त स्वर्गै भयो. त्यहाँको देश नियम कानूनमा चलेको देश होइन. त्यहाँको के गुणगान गर्नै सकिँदैन नेपालमा. के गर्ने हो र खै
0: त्यहाँको रमाइलो लाग्यो.
1: रमाइलो त छोराछोरी अब यहाँभन्दा उहाँ धेरै छन्
0: हजुर.
1: रमाइलो त त्यसै हुने भयो
0: हजुर.
1: हामी त धेरै 2014-15 त गएको
0: हजुर.
1: छपल्ट गइयो
0: हजुर.
1: अन्त जहाँ राजा त्यहीँ दरबार भन्ने एउटा उखान हो मान्छेको होइन. आफ्नो छोराछोरी जहाँ भयो त्यसै रमाइलो हो. जहाँ भए पनि त्यही माथि अब रमाइलो देश
0: भयो,
1: देश भयो, विकसित देश भयो
0: हजुर.
1: त्यसै रमाइलो भयो
0: हजुर. भनेपछि यहाँसँग जीवनका धेरै अनुभवहरू छन्, विदेश, स्वदेश, सामाजिक कार्यकर्ता, लिडरसिप भएर अगाडि बढेका धेरै अनुभवहरू यहाँसँग छन्. यसरी अब फेरि म थोरै हाम्रो आमा समूहतिर नै फर्के. लामो समयपछिको जुन हजुरहरूले अर्को पुस्तालाई हस्तान्तरण गर्नुभयो त्यति बेला गर्दा चाहिँ अब हजुरहरूको अहिलेसम्म पनि पछाडि बसेर सहयोग गर्ने, सपोर्ट गर्ने कार्य त छँदैछ. तर अब दोस्रो पुस्तालाई गइसकेपछि यहाँले आफ्नो सक्रियतालाई कसरी अगाडि बढाउनु भयो, कसरी त्यहाँ उपस्थित भइरहने, उहाँहरूलाई कसरी अगाडि बढ्नलाई प्रेरणा दिनुभयो?
1: होइन अहिले आउनेले नै सल्लाह सुझाव लिन्छन्
0: हजुर.
1: त्यो हामीसित सोध्ने बुझ्ने गर्छन्. अब हामी पनि तिनीहरूको पछि पछि हिँड्छौँ. तिनीहरूले कार्यक्रम राख्यो भने बोलाउँछन्, हामी पनि जान्छौँ. त्यो अहिले हामीले छोड्यौँ भनेर हामी पछाडि हटे छैनौँ अहिलेसम्म.
0: यसरी जाँदा कस्तो लाग्छ?
1: रमाइलो छ. केटीहरूलाई अगाडि सारेर अब हामी सक्दैन सकिन्न अब चिच्चाउन होइन. केटीहरूलाई अगाडि सारेछन्, केटीहरूले चलाएछन्, राम्रै गरेछन्.
0: त्यो देख्दा रमाइलो लाग्छ.
1: रमाइलो लाग्छ.
0: आफूले जन्माएको संस्था यहाँसम्म पुग्यो भन्दा
1: त्यो हराउँदै गवा बर्बाद हुन्थ्यो होइन.
0: हजुर.
1: छोरी बुहारीहरू राम्रा निस्किएछन्, राम्रै गरेछन्. अब यो त्यहाँ टोलभरिमा सबभन्दा राम्रो हाम्रै होला जस्तो लाग्छ. अब आफ्नो टोललाई आफैले बयान गरेर त हुन्न, अरूले पनि देख्ने पनि भन्नुहुन्छ होला होइन. अहिलेसम्म पहिला पनि मैदान आमा समूह भनेपछि हामीलाई निकै टाढाबाट नि हेर्न आउनुहुन्थ्यो क्या. मैदान आमा पनि
0: नाम चल
1: न मैदान आमा समूह कहाँ छन्, कुन ग्रुपमा छन् भनेर हेर्न आउनुहुन्थ्यो. अहिलेसम्म त्यही गरेछन् केटीहरूले.
0: त्यो देख्दा आनन्द लाग्छ.
1: आनन्द छ.
0: यसलाई अझ राम्रो बनाउन के भइदिए हुन्थ्यो होला जस्तो लाग्छ हजुरलाई?
1: अब योभन्दा राम्रो बनाउन त खोइ अब अहिले त धेरै ठाउँबाट सहयोग पनि आएछ, अहिले भवन बनाए राम्रो भएछ, भवन पनि
0: हजुरहरूको आफ्नै समूहको भवन पनि छ,
1: भवन नै छ
0: हजुर,
1: त्यहाँ खर्च अहिलेको लगानी केटीहरूले त्यहाँ खर्च गरे हन्, सहयोग पनि पाए होला नि, अलिअलि कति सहयोग ल्याए, खर्च त्यहाँ गरे हन्, राम्रै छ। अब अरू यहाँभन्दा त के गर्न सक्ला, महिलाहरू पनि घरको धन्ना भ्याउनै पर्यो होइन, आफ्नो पनि हेर्नै पर्यो,
0: हजुरलाई सन्तुष्टि लाग्छ
1: एकदम
0: हजुर। भनेपछि अब यो आमा समूहको अहिलेसम्म हजुरहरूले स्थापना गरेको संस्थापक भएको आमा समूह यसरी बढ्दै फल्दै फुल्दै झाँगिँदै गएको देख्दा चाहिँ आनन्द छ,
1: आनन्द छ,
0: यहाँभन्दा अरू धेरै भइदियोस् भन्ने अपेक्षा छ कि छैन?
1: धेरै धेरै भइसकेको छ नि, अब हामीले भन्दा यिनीहरूले धेरै, अब पहिला हामी 50-60 जना थियौँ भने अहिले 100-150 जना मान्छे भइसके, छोरी बुहारीहरू सबै जम्मा,
0: अहिले कोष पनि बलियो छ होला,
1: कोष पनि बलियो छ
0: हजुर,
1: छ होला, यकिन त मलाई पनि थाहा छैन कति छ भनेर, किन त मलाई पनि थाहा छैन,
0: अहिले सक्रिय भएर सबै दिदी बहिनीहरू लागिरहनुहुन्छ,
1: लागिरहेका छन्, जहाँ भाग लिन जान्छन्, जहाँ बोलाए पनि
0: हजुर,
1: फर्स्ट सेकेन्ड हुने, अब त्यो हुने नहुने त आफ्नो कुरा हो, अब त्यो भाग लिनु पनि ठुलो कुरा हो
0: हजुर,
1: जान्छन् जहाँ पनि,
0: त्यही त
1: आफ्नो पिर भनेको पढ्न पाइएन भन्ने पिर छ होइन
0: हजुर, पढ्न नपाएर कुनै अवसरबाट वञ्चित भए जस्तो लाग्छ
1: होइन, अवसरबाट वञ्चित त धेरै भइँदो रहेछ नि, अब देश विदेश हिँड्दा पनि कति ऊ भयो होइन, अवसरबाट वञ्चित त धेरै भइयो नि, त्यतिखेर संस्थामा हिँड्दाखेरि अब आफूले जानेको कुराहरू पनि त्यहाँ बोल्न नसके नि होइन, गर्न नसके नि, अब लेख पढ्न भएपछि अब त्यहाँ खर अब इङ्ग्लिसमा, अब त्यहाँ इङ्ग्लिसमा नाम लेखेको छ के हो के हो अब थाहै छैन होइन, नेपाली भए त यसो अलिअलि त गरिन्थ्यो, त्यस्तो धेरैमा अड्किने नि, अड्किने त किन्न अड्किने,
0: हजुरहरूको बेलामा स्कुल भएनन् कि पढ्ने अवसर मिलेन?
1: खोइ पढ्ने अवसरै मिलेन, के भयो के भयो खोइ, स्कुल त किन हुन्थेन नि, दैलाबाडी थिएन नि स्कुल, उही बाबुबाजेको भनेपछि फुली पनि लाइएन, दैलाअडी हाई स्कुल थियो पढ्न पाइएन भन्ने गीत गाउनुहुन्छ दिदी बहिनीहरूले अहिले है, त्यो गीतले मलाई एकदम मन छुन्छ के, बाबुबाजेको भनेपछि एउटा फुली लाइएन, बाबुबाजेको भनेपछि एउटा फुली लाइएन, दैला अगाडि हाई स्कुल थियो पढ्न पाइएन भन्ने गीत गाउनुहुन्छ एउटा बहिनीले,
0: असाध्य
1: रमाइलो लाग्छ म त्यो गीत,
0: स्कुल थियो पढ्न पाइएन, त्यही त स्कुल त थियो तर पढ्न
1: पाइएन,
0: त्यो चाहिँ यहाँलाई धोको रह्यो, अनि पछि पढौँ यताउता गरौँ भन्ने आयो,
1: अलिअलि पढियो त्यही नेपाली 80 वर्षमा अलिअलि पढियो, अझै त्यहाँबाट त्यसै के भयो के भयो छोडियो,
0: त्यही भएपछि जीवनमा रहेको धोको भनेको चाहिँ पढ्न पाइएन भन्ने भयो,
1: अरू थोक त अब केही छैन, धोका त केही पढ्न पाइएन भने
0: अब पढ्न पाएको भए अझै अगाडि बढ्थ्यो,
1: अझै अगाडि बढिन्थ्यो होला जस्तो लाउने के, पढ्न पाइएन
0: हजुर,
1: पढ्न गाडी नै चला, अझै नि मोटरसाइकल त चलाउँ कि जस्तो आँट आउँछ है, अनि त्यो मोटरसाइकल चलाउन त अझै नि स्कुटर चलाउने आँट त थियो, तर बुढोले चलाउनै दिनु भएन, सकिदिनुहोस् न, खुट्टो भाँचियो भने मैले पाल्नुपर्छ भने चलाउनै नदिने,
0: सुरुमा चलाउनै दिनु भएन, कोसिस गर्नुभयो,
1: सिक्नै दिनु भएन, सिक्ने इच्छा थियो मेरो,
0: ए
1: स्कुटरसम्म चलाउने इच्छा थियो
0: हजुर,
1: सकिदिनुहोस् अब बुढेसकालमा कोसिस नगर भन्नुभयो, सिक्नै दिनु भएन अनि त्यतिकै छोडियो, त्यो रहर यहीँभित्रै गुम्सियो,
0: यो गीत गाउन नाच्न चाहिँ हजुरले कतै सिक्नुभयो कि अटोमेटिकली आयो?
1: त्यो गाउँदै गाउँदै गएपछि अटोमेटिक आउँदो रहेछ क्या, अब उसले जस्तो दोहोरी गाउँदाखेरि उसले जवाफ एउटा भनेपछि त्यो जवाफको जब यो फर्काउने भन्ने चाहिँ त्यो अटोमेटिक आउने कुरा हो क्या, त्यो त्यो त सिक्ने भन्ने चलन थिएन, अब त्यो आफ्नो दिमागले आउने भन्ने कुरा थियो,
0: हजुरलाई मनपर्ने विषय पनि हो गाउने नाच्ने,
1: रमाइलो गर्नुपर्ने एकदम देखेको कुरा भनिहाल्न पनि पर्ने, त्यस्तो मनमा
0: गुम्स्याएर
1: मनमा गुम्स्याएर राख्न मन नलाउने, देखेपछि ए तँले यस्तो गरिस् भनेर भनिहाल्न पर्ने, त्यो पछि मनोरञ्जन गर्यो भने दिमाग पनि
0: हल्का
1: हुने, मन पनि हल्का हुने, त्यस्तो गर्न मलाई एकदम मन लाउँथ्यो, अहिले चाहिँ खोइ अब सबै कुराबाट भएर दिमागले पनि काम गर्न छोडिसक्यो, सम्झिनै नसकिने
2: सबैको उमेर अनुसार हुने परिवर्तन
1: सकिने पहिला भने भएका कुराहरू अहिले केही सम्झिनै सकिन्न सबै अहिले भर्खरै भनेछ भने अहिले भर्खरै बिर्सिन्छ
2: त्यो चाहिँ एउटा उमेर समय त्यसको परिवर्तन त्यो सबै मान्छेहरूमा हुन्छ त्यो चाहिँ स्वाभाविक हो भनेपछि गीत गाउन त्यही गीत गाउन नाच्न मनपर्ने भएको भएर पनि यहाँ सफल एउटा संस्थापक हुनुभयो आमा समूह होइन त्यस पनि सक्रिय भएर उनीहरूलाई लिएर हिँड्न पर्यो हिँड जाम भन्नु पर्यो उनीहरूलाई प्रेरणा दिन पर्यो आज फलान्ठा जाने भोलि यो जाने यो गीत गाम यति समयसम्म बसौँ भनेर हजुरले योजना त बनाउनु पर्यो नि
1: पर्यो
2: अग्रसर हुनु पर्यो
1: भनेको त्यतिखेर दिदी बहिनीहरूले सबै मान्थे
2: हजुर अगुवा भएर हिँड्नु पर्यो
1: हिँड्न पर्यो
2: हजुर
1: दिदी बहिनीहरूले एउटाले भनेपछि सबै मान्नुहुन्थ्यो
2: हजुर
1: हुन्छ हस्ते गर्नुहुन्थ्यो
2: हजुर सहयोग गर्नुभयो सबैले
1: सबैले सहयोग गर्नुभयो नि एउटा दुइटा मात्रै भएर त कहाँ मित्रै भएन नि यो संस्था भनेको त धेरैजना हुनु पर्यो
2: कहिलेकाहीँ यहाँहरू सबैजना दिदीबहिनी मिलेर कतै घुम्न जाने पिकनिक जाने गर्नुहुन्थ्यो
1: किन्न जाने जान्थ्यौँ नि पिकनिक जान्थ्यौँ हामी कति धेरै जाने आफै पकाउने हाम्रो भाँडा लाने हामी बेलुका दाजुभाइहरूले यहाँ बेलुका बोकेको कार दिनुहुन्थ्यो अनि त्यहाँ एउटाको घर राख्थ्यौँ अनि त्यो मासु लिएर गएर हामी धेरै ठाउँमा गयौँ यता डेभिड फल्ट गयौँ यता काङखोला साइडतिर गयौँ अब त्यही काउको डाँडातिर गयौँ धेरै ठाउँमा गयौँ हामी आफै पकाएर खायौँ बुढाबुढीलाई सबलाई लान्थ्यौँ हामीले ती बुढाबुढीहरूलाई एकदम राम्रोसित खुवाई पियाई गरेपछि बल्ल हामीले खान्थ्यौँ
2: सबैजना खुसी हुनुहुन्थ्यो
1: एकदम खुसी थिए बुढाबुढी अब अहिले त्यस्तो केटीहरू त्यस्तो गर्न सक्दैनन् खालि क्याटिन बोलाए है
2: हजुर
1: क्याटिनको खाना
2: त्यतिखेरकै रमाइलो
1: त्यतिखेरको धेरै रमाइलो हामी आफै नाच्ने गाउने गर्थ्यौँ मादल लान्थ्यौँ एउटा बजाउने मान्छे लान्थ्यौँ बरु त्यतिखेर आफै आफ्ना मनका कुराहरू
2: खोल्नुहुन्थ्यो
1: खोल्थ्यौँ क्या उसले उसको पिर के भन्न मन लाग्छ होइन गीतबाटै भनेर गीतबाटै दिन्थ्यौँ त्यसको जवाब खुलेर गीत गाउँथ्यौँ उसले दिदी बहिनी भरि उसले झिक्यो त्यतिखेर त्यही रमाइलो थियो एकदम रमाइलो
2: ती दिनहरू कतिको सम्झिनुहुन्छ
1: एकदम सम्झिन्छ अब सम्झेर के हार्ने अब बुढो भइयो होइन सम्झिने मात्रै
2: सम्झँदा नि आनन्द लाग्छ
1: सम्झिँदा नि आनन्द लाउँछ त्यो दिन त्यस्तो थियो बलियो दिन थियो अब दाउरा काट्नमा लेखा जानु पर्थ्यो काली लेखा अब म त एकदम बजारको ठाँको मान्छे भन्ने मात्रै भयो लेख पढ्नु पाइएन र भन्नु मन नलाउने होइन दिनै बेला लेखा दिए भन्थ्यो हाम्रो लेख भन्थ्यो त्यो त 16 नम्बर वार्ड त एकदम पिछडिएको वडा
2: थियो माथि पर्यो
1: एकदम माथिको पिछडिएको वडा थियो दाउरा खोल्नमा लेखा जानु पर्थ्यो काली लेख अहिले केटाकेटी यतिदी उत्यो मोटरसाइकल चढाइ जान्छन् हामी बिहान उठेर खाना पकाएर खाएर जानु पर्थ्यो त्यहाँ लेख गएर आएर अनि फेरि घर पानी थिएन पानी बोकेर ल्याएर पकाउनु त सासूले पकाउनुहुन्थ्यो बाहिरको काम त जमै भ्याउनु पर्थ्यो
2: युग फरक थियो अलिकति
1: फरक थियो नि
2: हजुर
1: तर बल थियो त्यो फरक त्यस्तो भए पनि
2: केही
1: चाहिँ हुन्थेन क्या रमाइलो हुन्थ्यो
2: हजुर
1: अब आफ्नो टाउकोमा जिम्मेवारी केही पनि भएन
2: हजुर
1: बाजे बजेको टाउकोमा भयो जिम्मेवारी हामी त खाने डुल्ने हिँड्ने
2: हजुर
1: सकेको काम गर्ने त हो नसके त कसले केही गर्ने कुरा भएन
2: हजुर
1: खाना दिए दिए नि मिठै हुन्थ्यो
2: हजुर
1: नामै भोक मिठो कि भोजन मिठो भन्छन् अब भोकै मिठो थियो त्यतिखेर धन्न खाइन्थ्यो हिँडिन्थ्यो दिदी बहिनीहरू हाँसो गर्दै गर्दै गयो जाने बेला त हाँसो अर्दै अर्दै गयो त्यो डाँडा उक्लियो ओलिने बेला भारी बोकेर त को बोल्न सक्ने सबै चुपचाप बोल्नै नसकिने त्यस्तो बेला थियो
2: त्यो समय सम्झँदा र अहिलेको समय भोग्दा यहाँलाई कस्तो लाग्छ
1: अलि बाचम जस्तो लाग्छ अब खोइ अब बाचम भनेर पाइने कुरा त होइन यो है
2: हजुर
1: आफ्नो आफ्नो लेखम कस्तो छ
2: हजुर
1: ऊ बेलाको र अहिलेको त आँखा चिम्लेको फरक भयो नि बाबु
2: अहिले
1: त ओहो स्वर्ग भयो नि यहाँ त
2: अहिले जीवन स्वर्ग छ सुविधाहरू छ
1: एकदम सुविधा छ ऊ बेलाको त धेरै गाह्रो थियो बिचरा अघिका बुढाबुढीले एकदम दुःख गरेका अब त्यो पैसाको भनेपछि मुखै नदेखेका अहिले त विदेशबाट पैसा आउने भएर पैसा च्यालब्याल भयो ऊ बेला त पैसा घर जे फल्छ त्यही खाने हो त्यस्तो किनेर खाने हुने चलन नै थिएन दोकान पनि थिएन त्यति साह्रै गाह्रो थियो नि पहिला त
2: अहिले दिदीबहिनीहरूलाई नि सहज छ पहिला
1: एकदम सहज छ अहिले त आफैले पनि कमाउन सक्ने हुनुहुन्छ दिदीबहिनीहरू होइन सानोतिनो काम गर्छु भन्नेलाई त अहिले जे काम पनि पाइयो सजिलो छ नि अहिले त हामी त त्यतिखेर त मेला हिँड्दा नि 2 रुपियाँ 5 मोड थियो ज्याला अब अहिले त केही
2: परिवर्तन
1: धेरै उब्जनी भयो
2: भनेपछि त अहिलेका दिदी बहिनीहरूलाई आफूलाई सम्हालेर घर परिवारलाई सम्हालेर बाहिर निस्कन नि सजिलो छ
1: सजिलो
2: पहिला भन्दा त सजिलो छ
1: धेरै सजिलो छ नि त्यही सजिलो हुनाले अलि दिदी बहिनीहरू कोही माथेर नि हिँडे छन् होइन त्यस्तो नगरिदिए हुन्थ्यो दिदी बहिनी
2: अनुशासित हुनु पनि पर्यो
1: अनुशासन भयो अरू भन्दा पनि बच्चा छोडेर चाहिँ कोही दिदी बहिनी पनि नहिन्नु होला भन्छु कि मेरो सल्लाह त्यो नमिल्यो भने बच्चा नहुँदै हिँडे छुट्टै कुरा भयो यो बच्चा भइसकेपछि कोही दिदी बहिनी नहिन्नु होला भन्छु मैले त्यो बच्चाको विचल्य हुने क्या एकदम धेरै बिग्रिने बच्चा चिने
2: हजुर
1: गार्जन गतिलो नभएपछि
2: त्यस कारण घरको लक्ष्मी भनेको घरको मूल व्यक्ति भनेकै हामी नारी हौ जुन घरमा नारी सक्षम छन् जुन घरमा नारी शिक्षित छन् र एउटा दरिलो खम्बा भनेर अगाडि बढेकी हुन्छन् पक्कै पनि त्यो परिवार एउटा सफल भएको हुन्छ परिवार सफल हुनमा नारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ एउटा सक्रिय आमा समूहको सक्रिय सदस्य संस्थापक तीज पनि अब छिटो छिटो आउँदैछ नाच्न गाउन पनि रमाइलो लाग्ने यहीँबाट आफ्ना दिदी बहिनीहरूलाई यो आउँदै गरेको तीजको बारेमा पनि केही भन्न चाहनुहुन्छ
1: हरितालिका तीजको सबै दिदी बहिनीहरूलाई शुभकामना म अहिले यहाँ रेडियो सफलताबाट सबै दिदी बहिनीहरू हेर्नुहोस् सुन्नुहोस् कस्तो लाग्छ सल्लाह सुझाव दिनु
2: र अन्त्यमा मैले यहाँलाई केही सोध्न छुटेका कुराहरू र हाम्रो हृदयको आवाज अन्तर्गतको लुकेका मोती कार्यक्रमबाट यहाँले सम्पूर्ण श्रोताहरूलाई केही भन्न चाहेका कुराहरू छन् कि
1: गर्ने काम त बुहारीहरूले राम्रै गरिरहेका छन् अरू छौ त के अरूलाई भनेर त कति हामी अनपढ मान्छेले के भनेर
2: तैपनि आफ्ना हृदयका आवाजहरू केही खोल्न चाहनुहुन्छ कि यो रेडियो मार्फत
1: अलि महिलाहरूलाई सुविधा अलि धेरै भयो कि कानुन अलि धेरै भयो कि जस्तो लाग्यो मलाई मेरो विचारले होइन जे गरे पनि पाइने के दुई चार महिना बसेर पनि पारपाचुकी पाइने त्यो केटाको सारा सम्पत्ति लाने हो त्यस्तो नियम चाहिँ अलि मजा लाग्छ छैन कि मलाई त
2: हामी महिलै भए पनि
1: महिलै भए पनि
2: हजुर
1: त्यो अलि वर्ष बेहोरेर अब नहुने सक्दै नसके भिन्ने कुरा हो न त भने त्यस्तो अर्काको सम्पत्ति लिएर त्यसरी जाने होइन के कतिपय महिलाले चाहिँ ठगे छन् नि
2: त्यसकारण उहाँले आफ्नो सन्देश दिन चाहनुभयो हामी महिलै भएर पनि महिला दिदी बहिनीहरूले पाएका धेरै अधिकारहरूलाई सही सदुपयोग गरौं दुरूपयोग नगरौं सबै महिला दिदी बहिनीहरूले अब अधिकार अधिकार भनेर भन्ने गरिन्छ तर हामीले त्यसमा हाम्रो कर्तव्य पनि के हो भन्ने कुरालाई नबिर्सौं समस्त श्रोता रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ अर्को हप्ता हामी समाजमा हृदयदेखि नै काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईलाई धेरै धेरै धन्यवाद साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि मैदान आमा समूहका पूर्व संस्थापक पूर्व अध्यक्ष हाल मानार्थ सदस्य हिमालय क्लबका पूर्व उपाध्यक्ष समाजसेवी सरस्वती खड्काज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् खुलेर निकालौं हृदयको आवाज धन्यवाद नमस्कार शुभ साता जहाँ

0: प्रदेश
1: रेडियो सफलता 103.4 मेगाहर्ज
0: सुन्न मन लायो।
2: ओए तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
5: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
7: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिब्बेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
8: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
8: अनि कहाँ छ छोरा यो पसल
9: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
8: पोखरा दुई बिन्दवासिनी बस पार्क
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
9: मोबाइल नम्बर 9846059581
8: 9116715475
5: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9855320325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
0: बाट समस्याको समाधान गरिन्छ।
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
11: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
10: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
5: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615530050, 0615589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
15: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पहाड़ी र पहिरोले प्रभावित विभिन्न राजमार्ग अझै पनि अवरुद्ध, आज पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। गौ हत्या र बिक्री विरूद्ध जय नेपाल पार्टीको अभियान, सहमति कारण नभए पूर्ण आमरण अनसन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी। नेपाल ए टोलीको पहिलो जित, हर्बर्ट हुरिकेन्स 39 रनले पराजित। अब सुनौ पूरा समाचार। अविरत वर्षा, बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार मेची राजमार्गको इलाम खण्ड, अरणीको राजमार्गको सिन्धुपाल्चोक खण्ड र जाजरको डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको लिपिङ

गरेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी स्तरका एक दुई ठाउँमा ठूलो पानी पर्ने सक्ने सम्भावना रहेको छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी बागमती र गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँमा गर्जन चताङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेको क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। जय नेपाल पार्टीले नेपालमा गौहत्या रोक्न र हिमाल तथा रेस्टुरेन्टहरूमा बीफ गाईको मासुको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान शुरू गरेको छ। पार्टीले गाई नेपालको राष्ट्र जनावर भएको स्मरण गराउँदै यसको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ। गौहत्यालाई नाई नभनौ भन्ने मुख्य नाराका साथ शुरू गरिएको यस अभियानबाट होटल तथा रेस्टुरेन्ट व्यवसायहरूलाई बीफ बिक्री नगर्न विशेष आग्रह गरिएको सभापति धवल शमशेर राणाले बताउनुभयो। नेपालको धार्मिक सांस्कृतिक र कानूनी मान्यता अनुरूप राष्ट्र जनावरको संरक्षण हुन अनिवार्य रहेको उहाँको भनाइ छ। जय नेपाल पार्टीले गौवंशको सुरक्षाका लागि कड़ा कदम चाल्न सरकार र सरकार निकायहरूको ध्यानाकर्षण समेत गरेको छ। सरकार र चिकित्सक शिक्षा आयोगले विगतमा गरेको सहमति कारण नगरेको भन्दै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूकोले पुनः आमरण अनशनमा स्वास्थ्य चेतावनी दिएका छन्। एमबीबीएस बीआरएस इन्टर्न स्पाइप एण्ड मुभमेन्ट नेपालका संयोजक दिल्ली हरिजनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। गत साउन 22 गते आमरण अनशन रत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमति अनुसार चिकित्सा शिक्षा आयोगको बैठकमा तत्कालीन निर्णय र कार्यान्वयनमा हुनुपर्नेमा 16 दिन बिताइसक्दा पनि कुनै प्रक्रिया नभएको विज्ञप्तिमा उल्लेख छ। इन्टर्न चिकित्सकहरूले मुख्य गरी जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका छन्। कार्यदलको प्रतिवेदनले पनि अस्पतालमा अनिवार्य समय रातिकालीन सेवा र अतिरिक्त कार्यबोझलाई मध्यनजर गर्दै इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको 8 तहको शुरू तलब स्केलको 50% निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको बैठक बिहान 10-15 बजेका लागि तय गरिएको छ। दुवै सदनको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा दफावार छलफलका लागि समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। साथै उहाँले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरिने प्रस्ताव सहित संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारबाट भन्दा बाहिरको क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी क्षमता पेश गर्ने कार्यक्रम भएको छ। सोही बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अब खेलकुदको समाचार। नेपाल ए क्रिकेट टोलीले टप एन टी20 श्रृंखलामा पहिलो जित निकालेको छ। अस्ट्रेलियामा चलिरहेको श्रृंखला अन्तर्गत हिजो भएको पहिलो आफ्नो तेस्रो खेलमा नेपालले होबर्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछाएको हुरिकेन्स 18 ओभरमा 3 बलमा 115 रनमा आउट भयो। हुरिकेन्सका नीतिश सुमायालले 37, टिम ओडले 26 र निभेथन राधाकिशनले 20 रन बनाए। नेपालका नारायण जोशीले 3 विकेट लिए। शाह आलम र पवन सराफले समान दुई तथा विपिन खत्रीले 1 विकेटले त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। यो खेलमा कुशल भुर्तेलले 39, मोयन यादवले 31 तथा कप्तान अनिल कुमार शाहले 28 रन बनाए। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकर र दोस्रो खेलमा बंगलादेश हाई प्रोफेसमन्स 11 पराजित भएको थियो। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाढ़ी र पहिरोले प्रभावित विभिन्न राजमार्ग अवरूद्ध, आज पनि पहाड़ी क्षेत्रका एक ठाउँमा ठूलो वर्षाको सम्भावना, गौहत्या र बीफ बिक्री विरुद्ध रहे नेपाल पार्टीको अभियान, सहमति कारण नभए पुनः आमरण अनसन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी, र नेपाल ए टोलीको पहिलो जित, हवर हुरिकेन्स 39 रनले पराजित।
रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सँगको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन

0: गरेर संसार बर्सन सकाउनेछ। हाम्रो संसार बेसिन अहिले सबै खबरसँग लाउनेछ। हामी सफलताको गन्तव्यमा केवल उपाय सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नु।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: तपाईँको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
4: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
3: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
4: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
5: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
3: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
1: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज। रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट स।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
5: होइन, के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु।

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलेहरू प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौ। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने अनुमति

0: अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजू, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजालाई पनि हामी स्थान दिनेछौ। कहिले काहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिले काहीँ यहाँहरूका सल्लाह सुझाव पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छु मेरो बाबु, ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छु।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफओ र थ्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0161553071, 9867881234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
1: घर बनाउन लाग्ने कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149085। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार्नुहोला।

हजुर, यो मिठो साङ्गीत कसैले अवश्य पनि हर सन्तले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम साङ्गीतिक कोसेली यहाँ समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011900 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स
2: सफलता स्टूडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9850302325 9806535480 साथ ही आईएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी ढल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9850602804
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201079

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन न छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र थ्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-5587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: थियो
1: जुत्तै लाएर आएछु मालिकको पलङमा
2: खोल अर्को पनि खोल
3: सरी।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165551071, 9807881234, 97050771723, व्हाट्सएप नम्बर 9801177123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110909, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनि रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

उसको याद, उसको सम्झनाले रात दिन मुटु बोलेको छ। रात दिन उसलाई भुल्ने बनाइदियो भगवान, उसलाई भुल्ने बनाइदियो।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9816692983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर सम्पर्क नम्बर 9805767793 97659960 दोस्ती टु मिट।
2: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ
2: पोखरा दुई बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581
2: 9165475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615201179।
8: Studio time.
9: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, लाडुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नंबर 98011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अझल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: को आँखामा आँसु जस्तो थन्थ्यो नि।
1: हाम्रो एउटा छुट्टै संसार हुन्छ, त्यहाँ एउटा सानो घर हुन्छ, जिन्दगीको सहयात्री हौ नि हामी, बुढेसकालमा एकअर्काको घर हुन्छ।
0: सुन न, कता कता मलाई डर लाग्छ, भन्छौ नि माया तिमीलाई गर्छु त, मैले तिम्रो लागि सब थोक त्यागेको छु, छुट्नु पर्यो भने म त मर्छु त।
1: ओ माइ लभ, यु नो म कति म्याच्योर छु, मेरो पनि समाजमा इज्जत छ, तिमी जस्तो असल केटी भल्ल त पाएको छु, छुट्नु पर्यो भने मलाई कति दुख्छ। ढुक्क हो तिमी, कहिले रुनु पर्दैन, मेरो कारण दुखी कहिले हुनु पर्दैन, बिचार आई लभ यु, आई लभ यु, आई लभ यु, आई लभ यु।
0: माया प्रेम बाचा कसम आखिर के का लागि, लास्टमा तिमी परिवर्तन भयो होइन, ती सब बहाना बनाएर मेरो जिन्दगीसँग खेल्न चाहन्थ्यो पाएनौ, त्यसैले दिन प्रतिदिन टाढा हुँदै गयो होइन बाबु। त्यति बेला तिम्रो मायामा चुरुङ्गुमै डुबेको थिएँ, तौ बिना बाँच्न नसक्ने स्थितिमा पुगेको थिएँ, थाहा छ, हजार फोन मेसेज गर्थे, इग्नोर इग्नोर इग्नोर गर्थे।

सॉरी, मैले गलत गरे, सब बर्बाद भयो। अब त यो सब भुल्नै पर्छ। तोडेर यहाँको जन्जिर उठाउनु छ शिर, फेरि पनि म भुल्नै पर्छ। मेरो पनि बा आमाको सपना छ, अब त केही गर्नै पर्छ। के कुला

0: च्याउँदै हिँड्दिने त जस्तोको लागि अब रुटिन्न, कमजोर त बिल्कुलै हुँदिन्न, उठ्नु त भलाई एक दिन इतिहासमा नाम लेखाउँछु, तोटिनेलाई पत्ला होइन बद्लिएर देखाउँछु। याद रात जब उमेरले काट्छ नि डाँडा, रित्तिन्छ तब दौलतको भाडा, जब खुद चल्न सक्दैन चाया पाया, तब याद गर्ने छ यो हाल्दै माया।
1: के हेरेर टोलाए कि, अहो कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 9802521050, 9825127014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन, त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
7: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
7: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाउ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-5909।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867597440 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203525 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560288744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98171487488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275999

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: 놀았다. 엄청하게 달리. 왜 전에 오는 차? 내가 쳤다. 죽는 몰라요.
1: 레디오 쇼팔다. 103.4 메가헐.
2: 존나만 나요.

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: को
2: यो नानी, कुन स्कुलमा पढ्छ?
0: ल ल चिया राख नि भित्र जा, यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछिस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भन्या।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856061186 9460353111। सम्पर्क नम्बर फेरि एकपटक 9460353111। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनः स्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार
4: महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856 27 500 99।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा यु एफ र थ्री कम्प्लेक्सको बिचमा।
4: फोन नम्बर 061-87-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातिमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165529004 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: म गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपराइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462 89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462 20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचता सोचता हैरानै भइसके।
5: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98562 23 461, 98266 0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 160 62 983 98 5 50 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानु पर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560 27 579।

0: सरी सर, हजुरको ठाउँमा उहाँ सर थाई भएर आउनु भएको छ, हजुरलाई विदाई गर्नु पर्ने भयो।
1: नयाँ बधाई छ तिमीलाई फर्स्ट पक्क के गर्नु आफ्नो फेल भइहाल्नु।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
0: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536151 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 10 गते बुधबार, ईस्वी सम्वत अगस्त 26 तारिक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्रनामको संवत्सर। सूर्य पृथ्वीको दक्षिणी गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्ष चलिरहेको छ। आज श्रावण शुक्ल पक्षको त्रयोदशी तिथि बिहानमा 5:43 त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा श्रवण रातिमा 1:26 त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ। विष्कम्भादि योगमा सौभाग्य 10:08 त्यसपछि शोभन योग लाग्नेछ। करणमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मगर योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 32:04 अर्थात 12:59 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:40 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:29 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय दिनमा 5:31 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 3:38 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। अधुरा कामलाई टुङ्गोमा पुर्याउन मेहनत गर्नुपर्नेछ। वरिष्ठ व्यक्तिको सहयोगले महत्वपूर्ण काम अघि बढ्न सक्छ। व्यापार व्यवसायमा नयाँ अवसर देखिए पनि निर्णय लिनु अघि पर्याप्त विचार गर्नुहोला। कामकै सिलसिलामा छोटो यात्रा हुन सक्छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना पनि रहेको छ। पारिवारिक विषयमा भने व्यस्तताका कारण केही असमझदारी आउन सक्ने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने दिन रहेको छ। लामो समयदेखि रोकिएका कुनै काम अघि बढ्ने सम्भावना पनि रहनेछ। अध्ययन तथा ज्ञानसँग सम्बन्धित क्षेत्रमा राम्रो प्रगति हुनेछ। धार्मिक गतिविधि अथवा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। टाढाका आफन्त तथा मित्रसँग सम्पर्क हुनेछ। व्यवसाय विस्तारको योजना अघि बढाउनका लागि समय सकारात्मक र उपयुक्त रहेको छ। नयाँ जिम्मेवारी स्वीकार गर्दा भविष्यमा लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज आर्थिक विषयमा विशेष सजग रहनुपर्नेछ। अचानक खर्च बढ्न सक्छ र पुरानो लेनदेनको विषयले तनाव दिन सक्छ। अरूको भरमा आर्थिक निर्णय लिनुभन्दा कागजात तथा विवरण आफै चेक जाँच गर्दा निकै राम्रो हुनेछ। कार्यक्षेत्रमा गुप्ती रूपमा चलिरहेको विषय बाहिर आउन सक्नेछ। स्वास्थ्यमा थकान र मानसिक दबाव महसुस हुन सक्छ। आराममा ध्यान दिनुहोला। अनावश्यक विवादमा सहभागी नहुनुहोला। आजको साँझ पख परिस्थितिमा सुधार आउन सक्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन दाम्पत्य तथा साझेदारीका काममा महत्वपूर्ण रहनेछ। जीवनसाथी अथवा व्यावसायिक सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। नयाँ सम्झौता अथवा कारोबार अघि बढाउन सक्नुहुनेछ। सामाजिक सम्पर्क विस्तार हुनेछ। व्यापारमा ग्राहकको संख्या बढ्ने अवस्था रहनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलेर राख्दा सम्बन्ध अझ आत्मीय बन्नेछ। आफ्नो निर्णयमा अरूको सुझावलाई पनि स्थान दिँदा निकै राम्रो हुनेछ। आज टाढाको यात्रा महत्वपूर्ण हुनेछ। धार्मिक यात्रा महत्वपूर्ण हुनेछ। आज टाढाको र धार्मिक यात्रा निकै महत्वपूर्ण हुनेछ। आर्थिक कारोबार गर्दा भने सतर्क भएर मात्रै गर्नुहोला। अब पाँचौ राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज काममा प्रतिस्पर्धा बढे पनि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। दैनिक जिम्मेवारी व्यवस्थित रूपमा पूरा गर्न सक्नुहुनेछ। कार्यालयमा नयाँ कामको जिम्मेवारी आउनेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि सावधानी अपनाउन सकिए समस्या टर्दै जानेछ। पुराना विवाद समाधानतर्फ जानेछ। आर्थिक पक्ष मध्यम रहनेछ। खानपान तथा आराममा विशेष ध्यान दिन आवश्यक छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज अध्ययन सृजना र प्रतिभा प्रदर्शन गर्नका लागि राम्रो दिन रहेको छ। विद्यार्थीले कठिन विषयमा पनि राम्रो बुझाइ हासिल गर्न सक्छन्। परीक्षा अथवा प्रतिस्पर्धामा आत्मविश्वास बढ्नेछ। नतिजा पनि राम्रो आउनेछ। प्रेम सम्बन्धमा सुखद संवाद हुनेछ। सन्तानको उपलब्धिबाट तपाईँको मनमा खुसी छाउनेछ। कला साहित्य र संचार क्षेत्रमा काम गर्नेका लागि नयाँ अवसर आउनेछ। आर्थिक रूपमा अपेक्षा गरे भन्दा राम्रो समाचार प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा समय दिनुपर्नेछ। घरको मर्मत सजावट